0: 25 किलोको जीरा मसिनो चामल बोरामा करिब 400 देखि 500 रूपियाँसम्म मूल्य बढ़ेर 2500 देखि 2700 रूपियाँसम्म पुगेको छ। त्यस्तै सोनामनसुली चामल 25 किलोको बोरा 1350 रूपियाँबाट बढ़ेर 1750 रूपियाँसम्म पुगेको व्यवसायीहरूले नै स्वीकार्छन्। सरकारले सहुलियत दरमा चिनी आपूर्ति सहज बनाएको र साल ट्रेडिङ मार्फत प्रति किलो 110 रूपियाँमा चिनी उपलब्ध गराएको दावी गरिरहेको छ, तर यथार्थमा भने उपभोक्ताले 1 किलो चिनीको 140 रूपियाँसम्म तिर्न बाध्य रहेका छन्। खानेतेलको मूल्यले पनि त्यस्तै छलाङ मारेको छ। खानेतेल प्रति लिटर 320 देखि 460 रूपियाँसम्म तिर्नु परेको छ भने दाल प्रति किलो 110 बढ़ेर 220 देखि 250 रूपियाँसम्म पुगेको छ। तरकारी र फलफूलको भाव पनि छोइ नसक्नु रहेको उपभोक्ताहरूले बारम्बार गुनासो गरिरहेका छन्।
1: फेरि पनि बाढ़ी प्रभावकै समाचार। पछिल्लो 24 घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि अत्याधिक वर्षा भएको छ। नेपाल मौसम विज्ञान विभागका स्वचालित वर्षा मापन केन्द्रको रेकर्ड अनुसार बिहिबार साँझदेखि शुक्रबार साँझसम्म पाल्पाको अर्चलेमा 267.4 मिलिमिटर वर्षा मापन गरिएको छ। 24 घण्टामा 140 मिलिमिटर भन्दा बढ़ी वर्षालाई अत्याधिक वर्षा मानिन्छ। यस आधारमा पाल्पाको अर्चलेमा अत्याधिक वर्षा भएको देखिएको छ। त्यस्तै 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएका धेरै केन्द्रहरू छन्। लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङका 7 ठाउँमा पहिरो खस्दा देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प बनेको छ। 2 दिनदेखि परेको वर्षाका कारण बेनीघाट रोराङ गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोका कारण सड़कमा क्षति पुगेको छ। त्यस्तै 3 दिनदेखिको वर्षाका कारण बाढ़ी पहिरोको जोखिम बढ़ेपछि सरकारले मध्य र पश्चिम क्षेत्रका 25 भन्दा बढ़ी जिल्लामा सवारी साधन आवागमन बन्द गरेको छ। मनसून प्रतिकार्य कमाण्ड पोस्टको शुक्रबारको बैठकले धेरै वर्षा भएका र अझै निरन्तर वर्षा हुन सक्ने आकलन गरिएका 25 जिल्लालाई रेल अलर्टमा राख्दै शुक्रबार र शनिबार सवारी साधन बन्द गर्ने निर्णय गरेको हो। यो सँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला मनसून प्रतिकार्य कमाण्ड पोस्टलाई सर्कुलर गरिसकेको छ। यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ।
0: बुधबार साँझदेखि मुलुकभर भइरहेको अविरल वर्षाका कारण नेपाली कांग्रेसको अधिवेशन पनि प्रभावित भएको छ। महाधिवेशन अन्तर्गत असोज 10 गतिभित्र सम्पन्न गर्नुपर्ने प्रतिनिधि सभा तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनका कार्यक्रम प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। प्रवक्ता चालिसेले वर्षाले प्रभाव पारेका स्थानमा मौसमको अनुकूलता हुने गरी अधिवेशन सम्पन्न गर्न सकिने सुविधा दिएको समेत बताएका छन्। यसैबीच 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत नारा र लोगो सार्वजनिक गरिएको हो। नारा परम्पराको सम्मान परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प तय गरिएको छ। साथै लोगोमा बीपी कोइराला सुवर्ण शमशेर गणेशमान सिंह कृष्ण प्रसाद भट्टराई गिरिजा प्रसाद कोइराला सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्विर राखिएको छ।
1: कांग्रेसको खबरपछि अब एमालेको खबर। एमाले केन्द्रीय कमिटी बैठकमा नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने करिब 20% मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। पुनर्गठनको पक्षमा उभिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको बोली फेरिएपछि करिब 20% अर्थात करिब 4 दर्जन भन्दा बढ़ी केन्द्रीय सदस्य नीति र नेतृत्व पुनर्गठनको पक्षमा उभिएका थिए। एमालेको पार्टी कमिटिका लागि यो कमजोर मत होइन। पुनर्गठनको पक्षमा व्यक्त 20% सदस्यको आवाजलाई व्यवस्था गर्दै केन्द्रीय कमिटिले नीति र नेतृत्व पुनर्गठनका लागि कुनै विधि बनाएन। बरु यो केन्द्रीय कमिटिले अध्यक्ष ओलीलाई बलियो बनाउने गरी फरक मतलाई दबाउने काम गर्यो। अब एमाले पुरानै नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको छ। निर्वाचनको समीक्षा गर्न नीति र नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठन भएको कार्यदलको प्रतिवेदनलाई समेत केन्द्रीय कमिटिले अलपत्र पार्यो, जुन प्रतिवेदनमा 13 भेलाको सुझावलाई समेटिएको थियो। बागमती बाहेक अरू भेलाका बहुसंख्यक नेता तथा कार्यकर्ताले पुनर्गठनको पक्षमा मत दिएका थिए। केन्द्रीय कमिटिले पारित गरेको अध्यक्ष ओलीको राजनैतिक प्रतिवेदनमा कार्यदलहरूको सुझावलाई समेटिएको छैन। आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ, ओलीको विकल्प खोज्ने नेताहरूको आवाज निस्तेज, 20% पुनर्गठन माग व्यवस्था। कान्तिपुरमा खबर छ।

0: Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीले क्याण्डिडेट क्लबको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै आगामी स्थानीय निर्वाचनको उम्मेद्वार बनाउने भएको छ। गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको पदका लागि कुल 17,105 पदका लागि भदौ 1 गते दरखास्त आह्वान भएको थियो। परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै टिकट दिएर निर्वाचनमा जान लागेको राष्ट्रपतिले जनाएको छ।
3: 15 महाधिवेशनका लागि नेपाली कांग्रेसले विभिन्न समितिहरू गठन गरेको छ। सभापति गगन कुमार थापाको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति र अन्य समितिहरू पनि गठन गरिएको छ। सभापति नेतृत्वको केन्द्रीय निर्देशन समितिमा 11 सदस्य र एकजना सदस्य सचिव राखिएको छ। प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेललाई सदस्य सचिव बनाइएको छ। आर्थिक प्रशासन समितिको जिम्मेवारी कोषाध्यक्ष उमेश श्रेष्ठलाई दिइएको छ। प्रचार प्रचार समितिको संयोजकमा देवराज चालिसे, सचिवालय व्यवस्थापन समितिको सभापतिमा उदय शमशेर जबरा, अतिथि सत्कारमा डिला संग्रोला लगायतलाई जिम्मेवारी दिइएको छ।
2: भूमि मन्त्रालयले अविरल वर्षाले देशका विभिन्न भागमा बाढ़ी परि र डुबान हुन सक्ने भएकाले स्थानीय तहमा कार्यरत कर्मचारीलाई विदामा नबस्न आग्रह गरेको छ। मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन समेत निर्देशन गरेको हो।
3: फौजदारी मुद्दामा पक्राउ परी आफै कानून व्यवसायी राख्न नसक्ने व्यक्तिलाई पक्राउ परेकै क्षणदेखि निशुल्क कानूनी सहायता उपलब्ध गराउने उद्देश्यसहित सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ। निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले बिहिबार प्रतिनिधि सभामा पेश गर्नुभएको छ।
2: नेपाल गुणस्तर तथा नापतोल विभागले खाने तेलको गुणस्तर, प्याकेजिङ र लेबलिङलाई थप सुरक्षित एवं व्यवस्थित बनाउने गरी नयाँ गुणस्तर मापदण्डको तयारी गरेको छ। विभागले तोरी, भटमास र सूर्यमुखी तेलको गुणस्तरमा समस्या देखिन थालेपछि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको हो।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा सशंकित व्यक्तिको पोलिग्राफ जाँच गर्ने अधिकार पाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली 2059 संशोधन गरी आयोगलाई यस्तो अधिकार दिइएको हो।
2: वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले आफू विदेश जाँदाको लागत असुल गर्न औसत 3.5 महिनादेखि 4.5 महिनाको पारिश्रमिक लाग्ने गरेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा तयार पारेको श्रम आप्रवासनको लागत खर्च सम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब विदेशका खबर। बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसंघका 80 सदस्य राष्ट्रले पश्चिम एसियामा बढ़दो तनावबीच रणनीतिक हर्मुज जलमार्ग तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्वाध आवत जावत सुनिश्चित गर्न आह्वान गरेका छन्। बहराइनका विदेश मन्त्री अब्दुल लतीफ अल जयानीले राष्ट्रसंघको 81 महासभाका क्रममा न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशका तर्फबाट उक्त आह्वान गरेका हुन्।
7: अब खेल र खेलाड़ीका प्रसंग। आईटी नायोगा एसियाली खेलकूद 2026 नेपालीका लागि सर्वाधिक चासोको खेल रहेको क्रिकेटमा नेपालले विजय शुरूआत गरेको छ। जापानको नायोगा स्थित कोरोवी एथलेटिक्स पार्कमा नेपालले शुक्रबार अफगानिस्तानलाई 5 विकेटले हरायो। यस्तै महिला कबड्डीमा नेपाल कास्य पदकमै सीमित भएको छ।
6: अब विचार तथा विश्लेषण। नदी किनारका जीवित पहरेदार शीर्षकमा डाक्टर सुशील पौडेलको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। हाम्रा पुर्खाले चौतारो बनाएर रूख बाटो र समाजलाई एउटै छारीमा जोड़िदिएका थिए। अब त्यही बुद्धिलाई नयाँ समयको ज्ञानसँग गाँच्नुपर्छ। पुराना रूखको लेखाजोखा राखेर रा नदीलाई उसको स्वाभाविक ठाउँ छाडेर ग्याभियनदेखि खर बाँस निगालो हुँदै बरपिपलसम्मको जीवित तटबन्ध बनाएर र समुदायलाई संरक्षणको अगुवा दिएर बरपिपलको पूजा फूल चढ़ाएर मात्र पूरा हुँदैन, तिनको जरा जोगाउनु, छाया फैलिन दिनु र भावी पुस्ताका लागि हरियो धरती छाड्नु नै साँचो आराधना हो। हामीले रूख जोगायौं भने रूखले माटो जोगाउनेछ, माटो जोगियो भने बस्ती जोगिनेछ, बस्ती जोगियो भने हाम्रो इतिहास संस्कृति र भविष्य एउटै छारी मुनि साथ फेरिरहनेछन्। नदी कटान, कार्बन उत्सर्जन र हिमालमा हुने तापमान वृद्धिको समाधान हाम्रा आँखा अगाडि भगवान कृष्णका अंशका रूपमा उभिएका छन्। हामी भने दिशाविहीन रूपमा भौतारिरहेका छौं।
7: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 90.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। त्यसै गरी युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि छलफल र बहस हामी गर्दै रहेका छौं र विशेष गरी सीधा प्रश्नको सीधा जवाफ पनि दिने गर्दछौं र देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा चर्चा र परिचर्चा पनि गर्ने गर्दछौ। आदरणीय श्रोता, नेपाली कंग्रेसको महाधिवेशनको तयारी तीव्र पारिएको छ। गगनको नेतृत्वमा निर्देशन समिति सहित 15 समिति गठन गरिएको छ। आदरणीय श्रोता, कंग्रेस केन्द्रीय कार्य समितिको भदौ 1 गते बसेको बैठकले सभापति गगन कुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। 15 महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सभापति गगन कुमार थापा, समितिमा उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भूषाल, महामन्त्री प्रदीप पौडेल, महामन्त्री गुरुराज घिमिरे लगायतहरू त्यहाँ रहेका छन् र अब नेपाली कंग्रेसको 15 महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका निम्ति कंग्रेस जुटेको छ र एउटा पक्ष फेरि छुटेको छ। आदरणीय श्रोता, देउवा पक्ष छुटेको छ। कंग्रेसको आधिकारिकता विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा छ र कहिले पेशी तोकिन्छ, के हुन्छ, यस विषयमा पनि हामी आजको नेपाली बहसमा छलफल र बहस गर्न चाहन्छौ। आदरणीय श्रोता, लेदो सहितको बाढ़ीले मध्य पहाड़ी लोकमार्गको बागलुङ खण्ड अवरूद्ध भएका खबरहरू आएका छन् र त्यहाँ चाहिँ बाटो खुलाउने प्रयास पनि भएको खबर आएको छ। कोशीमा पानीको सतह निरन्तर बढ़दै गरेपछि मुख्यमन्त्रीले निरीक्षण गरेका विषयहरू पनि जोड़िएर आएका छन्। त्यसैले वर्षा र मौसम अहिलेको अवस्थामा कस्तो छ त आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ। खाने तेलको नयाँ गुणस्तर र मापदण्डको तयारी गर्ने सरकारले काम थालेको छ। तेलको गुणस्तर परीक्षणसँगै उपभोक्तालाई भ्रममा पार्ने प्रचारात्मक दावी, प्याकेजिङ र लेबलमा राख्नुपर्ने विवरण तथा तेल उत्पादन बिक्रीमा प्रयोग हुने भाँडा सम्बन्धी व्यवस्था पनि गरिएको छ। यस विषयमा सरकार तदारूकताका साथ अगाडि बढ़ने बताइएको छ। सहज नहुँदै ग्यास आपूर्ति फेरि प्रभावित भएको छ। बाटोघाटो बन्द हुने स्थिति छ। नारायणगढ़ मुगलिन सड़क खण्ड बन्द बनेको छ र अब कसरी चाहिँ फेरि ग्यासको आपूर्ति हुन सक्छ त भन्ने विषयको छलफललाई पनि आज हामी जोड्न चाहन्छौ। आधुनिक श्रोता, जलवायु न्यायका लागि विश्व मंचमा प्रधानमन्त्री बालिन शाहको सम्बोधन कस्तो रह्यो त? नेपालले आजको दिनमा प्रधानमन्त्रीको सम्बोधनले के राहत महसुस गरेको छ? आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। हामीले हिजो लेखेका थियौं, प्रधानमन्त्री बालिनले राष्ट्रसंघको महासभामा जलवायु विपत्र शक्ति राष्ट्रले थुपारेको युद्धका कारण साना राष्ट्रका जनताले खेपेको अत्याचारबारे उनले मुद्दा उठाएका छन्। अन्तत भयो पनि त्यस्तै। न्यूयोर्कबाट विशेष गरी उनले एउटा सन्देश दिएका छन्, गोला बारूदहरू हतियारहरू एकदमै चाँडो पुग्छ पृथ्वीको एक छेउबाट अर्को छेउमा, तर किसानले मल नपाउने एउटा परिस्थितिको सृजना भएको छ, यसमा विश्व एक डिक्का भएर अगाडि बढ़नुपर्छ भन्ने खालका उनका बहसका कुराहरू थिए। उनको मन्तव्यमा त्यो कुराहरू राखिएको थियो। आजको बहसमा यस विषयमा पनि चर्चा गर्छौं र ओलीको विद्याकारले उब्जाएको संशय, वामपन्थी एकताकी विरोधीको मुख बन्द गर्ने प्रयत्न, आज यस विषयमा पनि हामी चर्चा गर्दैछौं। बाढ़ी पहिरोले काठमाण्डु जोड़ने मुख्य राजमार्गहरू ठप्प भएका छन्। उपत्यकामा नाकाबन्दीको अवस्था सृजना भएको छ। आदरणीय श्रोता, अविरल वर्षापछिको बाढ़ी र पहिरोले काठमाण्डु उपत्यकालाई देशका अन्य भागसँग जोड्ने मुख्य राजमार्ग यतिखेर पूर्ण रूपमा ठप्प छन्। उपत्यका प्रवेश गर्ने त्रिभुवन राजपथ मात्रै सञ्चालनमा रहे पनि सवारी साधनको चाप बढ़ेको छ। ठूला सवारी साधनमा रोक लगाइएको छ। यस विपत्तिका कारण दैनिक आपूर्ति श्रृंखलामा ठूलो प्रभाव परेको छ, जसले बजारमा महँगी र अभावको त्रास समेत बढ़ाएको छ। आजको नेपाली बहसमा यस विषयलाई पनि हामी उठाउन चाहन्छौं। यात्रा गर्दा एकदमै संवेदनशील भएर यात्रा गर्नुहोला, यात्रा अनावश्यक यात्रा नगर्नुहोला। बीपी राजमार्ग र कान्ति लोकपथ पनि ठप्प भएको छ। वैकल्पिक मार्गको सकस छ। त्रिभुवन राजपथमा ठूला सवारी चलाउन रोक लगाइएका खबरहरू आएका छन्। देशका अन्य ठाउँहरूमा पनि धेरै सड़कहरू अवरूद्ध भएका छन्। सड़क खुलाउन के गर्दैछ त विभागले? यसका विषयमा पनि हामी चर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: web surfer of a kar kar na fast internet.
1: हेरा हेरा संसार छ कत्रो हातमा अट्ने जादू जत्रो समाचार अफ वर्ल्ड मेट्रो सब छ यसमा हाम्रो पात्रो
2: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
3: यो नेपाली रेडियो नेटवर्क
4: हरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहस का साथ मा प्रीति तयारी चाउ चाउ ग्लोबल आईडी बैंक सबै का लागि बैंक
5: पीस होम इन्टरनेट आदरणीय श्रोता यतिखेर नेपाली बहस देशभर सुनिराख्नु भएको छ नेपाली रेडियो नेटवर्कको सहयात्री सिराहामा रहेको रेडियो सरगम 93 मेगाहर्ज आजदेखि 11 वर्षमा प्रवेश गरेको अवसरमा हामी शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो सरगमको उत्तरोत्तर प्रगतिको पनि कामना गर्न चाहन्छौ यसै बीचमा नेपाली बहसमा हामीसँग जोडिनु भएको छ नेपाली कंग्रेसका नेता पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महत डाक्टर महत नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
6: नमस्कार धन्यवाद
5: अब नेपाली कंग्रेसको 15 महाधिवेशन शुरूआत भइ नै सकिया छ अब तपाईँहरू त छुट्नु भयो नि त
6: नेपाली कंग्रेसको अधिवेशन 15 गते भएर हामी गर्दैछौ
5: तर संस्थापन पक्षको संस्थापन पक्षले त तीव्रताका साथ महाधिवेशनलाई अगाडि बढायो नि त
6: ठिक छ हाम्रो पनि तीव्रताका साथै हुन्छ हामीले 15 गतेबाट आफ्नो 15 गतेबाट शुरू भएर मंगसिर 21-22-23 केन्द्रीय अधिवेशन हुन्छ
5: अब 15 शुरू गर्दै हुनुहुन्छ सहमत्री सहकार्यका निम्ति निकै ठूलो प्रयास पनि भयो प्रयत्न पनि भयो तर जति लचकता अपनाउँदा पनि सभापति थापाले जुट्न सकेन नि त सहमति होइन
6: लचकता त हामीले अपनाएका थियौं होइन धेरै अगाडिदेखि जे भयो भयो अब विशेष अधिवेशन विधि सम्मत नभए पनि अब यो जुन विशेष अधिवेशनमा भाग लिएको पक्ष छ नियमित अधिवेशन मार्फत 15 अधिवेशन गर्नुपर्छ भनेर हामी दिएका थियौं र सहमति गरौं भनेर धेरै अगाडिदेखि प्रस्ताव गरेको हो त्यो प्रस्तावलाई उहाँले गम्भीरताका साथ लिनु भएन र त्यसको कारणबाट फेरि हामीले अदालतमा पुनरावलोकनलाई जानु पर्यो र फेरि पनि हामीले भन्यौं र तपाईँहरू स्थगित गर्नुहोस् अधिवेशनको कार्यतालिका स्थगित गर्नुहोस् हामी पनि गर्छौं र यसै बीचमा अदालतभन्दा बाहिर पनि हामी सहमति गर्न सक्छौं सकिन्छ त्यो भयो भने अदालती प्रक्रियालाई कुर्नु पनि परेन पनि भनेर भन्यो तर त्यस्तो कुनै सहमति बनेन उहाँले अधिवेशन सार्नु भएन त्यो अवस्थामा हामीले पनि यो अधिवेशनको प्रक्रिया अगाडि बढाउनु पर्ने अवस्था आयो
5: अनि एउटा कुरा छ नि त अब एउटै नेपाली कंग्रेसका दुईवटा महाधिवेशन आवश्यक हो त अब कसलाई आधिकारिकता मान्ने त्यसो भए कंग्रेस विभाजन भइ नै सक्यो अब औपचारिक घोषणा मात्र बाँकी छ होइन डाक्टर साहब
6: होइन अब दुईटा अधिवेशनको प्रक्रिया अगाडि बढ्नुभयो त्यो अवस्थामा अदालतमा जुन अब चाँडै नै यो निशा दिएको छ पुनरावलोकन हुँदैछ त्यसको प्रक्रिया चाँडै सुरु हुन्छ त्यो विश्वास छ त्यसबाट एउटा निर्कोलमा पुगिन्छ
5: भनेपछि अझै पनि सर्वोच्च अदालतले के फैसला गर्छ भन्नेमा तपाईँहरू चाहिँ एकदमै आश्वासित हुनुहुन्छ होइन हाम्रै पक्षमा आउँछ फैसला भनेर
6: मूल कुरा के हो भने
5: बहुमत पक्ष त गगन थापाजीले लगिसक्नु भयो नि त त्यहाँबाट संस्थापन इतरबाट धेरै नेताहरू त मूल घरमा फर्किसक्नु भयो नि डाक्टर साहब
6: महत्वपूर्ण कुरा ऊ कहाँ कति गयो भन्ने महत्वपूर्ण कुरो होइन नि महत्वपूर्ण कुरो के हो भने जुन विशेष अधिवेशन भनेर उहाँले अगाडि बढाउनु भयो र त्यसबाट नयाँ नेतृत्व निर्वाचित भयो भनेर घोषणा गर्नुभयो निर्वाचन आयोगले र पछि अदालतले पनि त्यसैलाई अगाडि बढायो त्यो त्रुटिपूर्ण छ भनेर पछिल्लो सर्वोच्च अदालतको निर्णयले भनिसक्यो अब हामीले त पहिलेदेखि त्यसमा समस्या छ, विशेष अधिवेशन यो देवी सम्पद भएको छैन, पार्टी सभापतिलाई दुई तिहाई मतले विशेष अधिवेशनबाट हटाएपछि मात्रै अर्को निर्वाचन प्रक्रिया सुरु हुन्छ, अर्को नेतृत्व आउँछ, दुई तिहाई त त्यहाँ हुने कुरै भएन, उहाँहरूको अनुसार 54% भन्नुभएको, वास्तवमा त त्यति पनि त्यहाँ उपस्थिति थिएन। त्यसको सम्पूर्ण तथ्याङ्क लिएर अनि निर्णय गर्नु पर्थ्यो, निर्वाचन आयोगले त्यो गरेन, यतिकै निर्णय गरिदियो, पछि अदालतले पनि त्यही गर्यो, यो विधि सम्मत भएको छैन र केन्द्रीय समितिले आयोजना गरे पनि होइन, जुन चाहिँ व्यवस्था चाहिँ हाम्रो विधानमा छ, त्यसै कुरालाई पछि सर्वोच्च अदालतले सुरुदेखि नै त्रुटिपूर्ण रहेको भनेर निर्णय गर्यो नि, हामीले जे भनिराखेका थियौँ त्यो भन्यो र त्यसको अब अन्तिम टुङ्गो अवश्य पनि लाग्छ।
5: एउटा कुरा नि ढोक्साउ, अहिले त अब नेपाली कंग्रेसकै केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्तासँग मेरो बिहान हिजो कुरा भएको थियो प्रेमबहादुर खड्काजीले, उहाँले त अब नेपाली कंग्रेस भन्दै मिल्दैन देउबा पक्षलाई त्यो समूहलाई त भनेर भन्नुभएको छ, दावी गर्नुभएको थियो।
6: अब भन्न त जे भने पनि भयो, उहाँ अब अहिले
5: इतर समूह भन्दै मिल्दैन,
6: विशेष अधिवेशनको पक्षबाट उहाँ निर्वाचन प्रमुख हुनुभएको छ, उहाँले त भनियो त्यो, अब उहाँले के भन्नु हुन्छ त्यो महत्वपूर्ण कुरो होइन, वास्तवमा के भएको थियो त्यो महत्वपूर्ण कुरो हो र त्यस विषयमा अदालतले नै बोलिसक्यो, भनेपछि त्रुटिपूर्ण छ भनेर बोलिसकेपछि त्रुटिपूर्ण तरिकाबाट भएको अधिवेशनबाट आएको नेतृत्व त्यसले गरेको अधिवेशन त्यो नै काङ्ग्रेस हो त्यसैले गरेका थिए सही हो भन्न मिल्दैन, विवादित नै विषय छ।
5: राजनीति इगो मात्रै त नहोला नि त, राजनीति त अङ्कगणितको खेल होला होइन, बहुमतको खेल होला पोलिटिक्स होइन,
6: यो युगको कुरै होइन, त्यो कुरो के हो भने यो पार्टीलाई यो जुन यो महत्वाकांक्षाको शिकार यो पार्टी भयो र जुन कारणबाट विशेष अधिवेशन आम निर्वाचन अगाडि नै नयाँ नेतृत्व आउनुपर्छ त्यो कारणबाट मात्रै परिणाम आउँछ आम निर्वाचनमा काङ्ग्रेस ठुलो पार्टी बन्छ भनिएको थियो, त्यो त भएन, त्यस कारण त्यसको औचित्य नै समाप्त भइसकेको अवस्था हो। तर वैशाखमा जुन हामीले नियमित अधिवेशन राखेका थियौँ त्यसबाट एउटा एकताको महाधिवेशन भएर एकीकृत रूपमा अधिवेशन भएर नयाँ नेतृत्व आइसक्थ्यो, त्यसलाई जुन चाहिँ एउटा ट्र्याकभन्दा बाहिर लगेर विशेष अधिवेशनको नाउँमा भयो, त्यसले नेपाली काङ्ग्रेसलाई चाहिँ एउटा बडो अहिले चाहिँ समानान्तर अधिवेशन गर्ने ठाउँमा चाहिँ पुर्यायो, यो दुर्भाग्यपूर्ण कुरा हो। यसबाट हामी सबै अहिले देशभरिका नेपाली काङ्ग्रेसका शुभचिन्तक समर्थक र समग्र जनतामा पनि यो एउटा नहुनुपर्ने कुरा भयो, त्यो गर्न आवश्यक थिएन भन्ने कुरा चाहिँ परेको छ। अब त्यस कारण चाहिँ यो अरू कसैको एउटा इगोले भन्दा पनि उहाँहरूको महत्वाकांक्षाले तत्कालै बोलिहाल्नुपर्छ, नेतृत्वमा पुगिहाल्नुपर्छ, संगठन पार्टी जे सुकै होस् हामी चाहिँ भइहाल्नुपर्छ भन्ने कुराले भयो। पछिल्लो समयमा पनि सहमति गर्नको लागि हामीले सामान्य प्रस्तावहरू राखेका छौँ र निष्पक्ष 15 अधिवेशन गर्ने संयन्त्रमा हामी सहमति हौ र त्यसै मार्फतबाट निष्पक्ष अधिवेशन गर्नको लागि निर्वाचन समिति लगायत विभिन्न समितिमा चाहिँ सहमतिबाट त्यो समितिहरू बनाऊ, त्यसले चाहिँ निष्पक्षता सुनिश्चित गर्छ, निष्पक्षता सुनिश्चित भएपछि त्यो पारदर्शी हुन्छ, त्यो अवस्थामा एउटा सम्मानपूर्वक सबैले चाहिँ सहभागी हुने परिस्थिति बन्छ, र पार्टी पनि एकताबद्ध भएर जान्छ भनेका थियौं, त्यसलाई उहाँहरूले चाहिँ सुन्नु भएन। त्यो अवस्थामा यो राज्यकारी निर्णयमा हामी पुग्यौं।
5: अब डाक्टर साहब, दुईटा महाधिवेशन त हुने नै भयो, 15 गतेबाट महाधिवेशन तपाईँहरू पनि गर्दै हुनुहुन्छ, भोलि दुईटै महाधिवेशनबाट दुईवटा नेतृत्व चुनिने स्थिति त बन्यो नै, अब कंग्रेसको आधिकारिक नेतृत्व कसलाई मान्ने भन्ने विषय चाहिँ फेरि सर्वोच्चकै पोल्टामा जाने भयो होइन खेल।
6: अब त्यही अवस्था आयो त अब हामीले त्यो खोजेको थिएन, अब उहाँहरूले त्यहाँ त्यो ठाउँमा पुर्याइदिनु हो।
5: अनि भोलि आधिकारिकता त सर्वोच्चले जसलाई पनि दिन सक्छ, निशा प्रदान त भएको छ, अब आधिकारिकता एक पक्षलाई दिइसके पछाडिको त च्याप्टर त क्लोज होला नि त, एउटा पक्ष त अलगिनु पर्ने त बाध्यतै भयो नि त त्यसपछि त डाक्टर।
6: त्यो अवस्थामा कसरी अगाडि बढ्छ त्यही
5: अब संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले जुन कुरा उठाउनु भएको छ हिजो, यसका कतिपय रूपमा टिप्पणी पनि भएका छन्, कतिपय रूपमा चाहिँ यसलाई सकारात्मक कोणले पनि हेरिएको छ, उहाँको सम्बोधन र अहिलेको हाम्रो नेपालको परिस्थितिलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ जलवायुको पक्षबाट हेर्दा?
6: स्वाभाविक रूपमा जलवायु परिवर्तनको ठूलो नकारात्मक प्रभाव नेपाल जस्तो देशले भोगेको छ। हाम्रो हिमालयहरू पग्लिँदैछन्, अब बोर्डर पारीबाट समेत त्यो हिमाल पग्लिएर ग्लेसियर ढालेर यत्रो ठुलो त्रासदी यो त्रिशुली बोटेपछि नदी हुँदै हाम्रो यत्रो तस नस भयो, आम नागरिकहरू ठुलो संख्यामा मारिए, पूर्वाधारदेखि लिएर चाहिँ जनधनको ठूलो क्षति भयो, कहिले नभएको कुरा भयो। त्यसको कारक चाहिँ एउटा जलवायु परिवर्तन हो र त्यसमा हाम्रो कुनै योगदान छैन। त्यसमा योगदान कस्तो छ भनेदेखि जसले यो प्रदूषण कार्बन उत्सर्जन गर्ने ठूला औद्योगिक राष्ट्रहरू छन् त्यो कारणले भयो, हामीमाथि अन्याय भयो भन्ने कुरा अब सर्वाधिक रूपमा त्यहाँ संयुक्त राष्ट्रसंघमा राख्नुपर्छ, प्रधानमन्त्रीले राख्नु भएको छ, राख्नुपर्ने कुरा राख्नु भएको छ।
5: होइन, प्रधानमन्त्रीको प्रस्तुतिका विषयलाई लिएर पनि केही टिप्पणीहरू पनि भएका छन्, त्यो स्वाभाविक रूपमा हो, ड्रेस कोडका विषयहरू, खुकुरी चिन्ह चाहिँ प्रतीका रूपमा लगाएका विषयहरू, होइन उहाँले बोल्दाखेरि चाहिँ त्यो कन्फिडेन्सका विषयहरूमा पनि आवाज उठेका छन्, यो स्वाभाविक प्रक्रिया हो यो चाहिँ, वा विरोधको लागि विरोध मात्रै?
6: अब मैले अब त्यहाँ बोलेको कुरा हामीले बोल्नै पर्ने, जोसुकै प्रधानमन्त्री जाँदाखेरि पनि त्यो उठ्ने कुरा थियो, उठ्नु पर्थ्यो, उहाँले उठाउनु भयो, त्यो ठिक छ। अरू अब अरू कुराको छ, अब धेरै टिप्पणी नगरौँ होइन, अरू चाहिँ कसरी हामी अझ प्रभावकारी हुन सक्थ्यो, अरू चाहिँ त्यहाँ बायोलेटरल कुराहरू पनि कतिपय चाहिँ प्रधानमन्त्री जाँदा गर्न सकिन्थ्यो, या उहाँको तौर तरिकाको बारेमा त अब धेरै कुराहरू छन्, अब त्यसबारेमा नभनौँ। अब इभन सामाजिक सञ्जालमा अब सामान्य मान्छेलाई यो तपाईँले चाहिँ मोबाइल हेरेर एउटा निष्कर्ष पुग्ने मान्छेहरूलाई त अब त्यहाँ त अब लाभालस्कर छ, राष्ट्रपतिले नै स्वागत गर्न आएको छ भने जस्तै चाहिँ सामाजिक सञ्जालमा उहाँहरूका समर्थक उहाँहरूकै कतिपय चाहिँ संयन्त्र मार्फत आगो आइन्छ।
5: अब
6: अहिले चाहिँ नेपालको चाहिँ राजनीतिलाई चाहिँ यस्तै कुराले जुन प्रभाव पाइरहेका छ, अब वास्तविक तरिका यस्तिर छ, अब प्रस्तुति चाहिँ अर्कोतिर छ सामाजिक सञ्जालबाट। अब यो चाहिँ के भन्छ, यो यसको शिकार त हामी पहिल्यैदेखि भइरहेछौँ।
5: तर अब हामीले निकै ठूलो क्षति बेहोर्नु पर्यो यो देशले, यो जलवायुकै कारणले गर्दाखेरि पटक पटक यी मुद्दाहरू उठ्ने गर्छन्, तर अन्तर्राष्ट्रिय जगतले वा चाहिँ बढ़ी कार्बन उत्सर्जन गर्ने देशहरूले यसलाई दयाभावका हिसाबले होइन कि यसलाई आफ्नो जिम्मेवारी ठानेर चाहिँ सपोर्ट गर्नुपर्ने स्थितिमा चाहिँ हामी किन पुर्याउन सकिरहेका छैनौं?
6: सही कुरा हो यो, चाहिँ कुनै नेपालमा यस्तो गाह्रो साँग्रो परेछ, यस्तो चासदी आयो, यसलाई सहयोग गरिदिउ भन्ने विषय होइन यो, यो हामीमाथि अन्याय भएको विषय हो, थोपरीको विषय हो। त्यो अवस्थामा अन्तर्राष्ट्रिय समुदायले गम्भीर हुनु जरुरी छ, खालि चाहिँ बोलेर पुग्दैन। कि पहिलो कुरा त यो जलवायु परिवर्तन जसरी चाहिँ यो तापक्रममा परिवर्तन भएर विश्वमै हलचल, समुद्रदेखि हिमालसम्म हलचल भइरहेका छ। यो जलवायुमा चाहिँ अस्वाभाविक किसिमबाट यो गतिविधि भइराखेको छ, त्यसले चाहिँ जनजीवन विश्वभरि नै अस्त व्यस्त, हिमाली भेग, समुद्र तटमा बस्नेहरूदेखि सबैमा धेरै ठुलो प्रभाव परिराखेको छ। त्यस हुनाले यसलाई रोक्ने जुन प्रतिबद्धता गरेको छ त्यसबाट नै विश्वका ठुला देशहरू चाहिँ भागिरहेछन्। यो दुःखद कुरा हो। पहिलो कुरा त त्यसलाई करेक्सन गर्नुपर्छ। दोस्रो चाहिँ जो चाहिँ अलरेडी प्रभावित भइसके र त्यसबाट धेरै ठुलो आर्थिक सामाजिक डिसलोकेसन क्षति भइसकेका छ, त्यो अवस्थामा परेका देशहरूलाई यो हाम्रो अधिकारै हो, त्यसको क्षतिपूर्ति हुनुपर्छ। र जसले गर्दा हामीले चाहिँ क्लाइमेट एडप्टिभ मेजर्स, यो बदलिदो जुन जलवायु छ त्यो अनुरूप हाम्रा संरचनाहरू विकास गर्ने, जसबाट हामी त्यसलाई चाहिँ सामना गर्न सकौँ। त्यसको लागि ठुलो रकमको आवश्यकता छ। जसले जसको कारणले यो कुराहरू भएको छ ती देशहरूले चाहिँ क्षतिपूर्ति दिनुपर्छ। यो कुनै चाहिँ
5: तर हामी जस्ता देशका लागि त डाक्टर साहब विपत्तिबाट पनि हामी नै मारमा पर्ने, पछि त्यसलाई चाहिँ पुनर्स्थापना गर्न, पुनर्निर्माण गर्न फेरि तिनै निकाय तिनै देशहरूबाट चाहिँ ऋण काट्नुपर्ने, दोहोरो चेपुवामा दोहोरो मारमा चाहिँ राष्ट्र पढिरहेको यो अवस्थामा चाहिँ यसको खास अहिले हामीले कति जति क्षति बेहोर्यौं र यसको चाहिँ एउटा विकल्प सोल्युसनको एउटा मेकानिजम चाहिँ के हुन सक्छ डाक्टर साहब? जान्दै
6: यसको त अब भने नि त्यसमा चाहिँ यसको जुन ठुलो क्षति भएको छ यो एउटा घटना हो, होइन ठुलो घटना
5: हो,
6: भोलि अरू पनि घटनाहरू चाहिँ घट्न सक्छ। त्यस हुनाले त्यो त्यसको आकलन गरेर ऋण होइन अनुदान नै दिनुपर्छ। त्यस बारेमा अझ गम्भीर रूपमा चाहिँ अब चाहिँ बायोलेटरल मिटिङहरू र मल्टिलेटरल फोरमहरूमा पनि यो कुराहरू लगातार उठाएर तथ्याङ्कसहित उठाएर सरकार प्रस्तुत हुनुपर्छ। र सँगसँगै नेपालले हाम्रो चाहिँ विकास निर्माणका कुराहरू गर्दाखेरि अब कसरी एउटा चाहिँ नयाँ मोडलमा हामी चाहिँ जानुपर्ने हुन्छ, जहाँ जोखिमयुक्त चाहिँ बस्तीहरू छन्, अब त्यहाँ अब त्यही किसिमबाट हामीले जसरी चाहिँ काम भएको छ विकास निर्माण अथवा बस्तीको अवस्था छ, अब त्यसलाई हामीले चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। र अन्तर्राष्ट्रिय समुदायसँगले पनि सहकार्य गरेर अगाडि बढ्नुपर्छ। साथै जुन चाहिँ यो माथि ग्लेसियर पग्लिने क्रम जारी छ, यो चाहिँ चीन र नेपाल बीचमा यो सूचना आदान प्रदान गर्ने संयन्त्रलाई पनि मजबुत गर्नु पर्यो, जसले गर्दा तत्कालै कुनै सम्भावित घटना घट्न थालेको छ भने समयमै त्यसको सूचना हामीले पायौँ भने त्यो अवस्थामा के हुन्छ, कमसेकम त्यहाँ चाहिँ मानवीय क्षतिलाई चाहिँ हामीले चाहिँ रोक्न सक्छौँ।
5: यहाँको महत्वपूर्ण समय सम्बन्ध र सुझावका लागि चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। हस्मा हुन्थ्यो डाक्टर प्रकाश रमत, नेपाली कंग्रेसका नेता, पूर्व अर्थमन्त्री, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
7: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: यो नेपाली रेडियो नेटवर्क
2: हर विषयमा चारो बहस नेपाली बहस
3: यस नेपाली बहसका साथमा
4: प्रीति तयारी चाउचाउ
5: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
6: डिस होम इन्टरनेट
7: यतिकै हाम्रो बेसमा मौसम भेद जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसम भेद रोजन लामिछाने हुनुहुन्छ लामिछानेजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ अब यो मौसमको बारेमा तपाईँसँग हामीले अपडेट लिइरहेका छौँ र लाखौं श्रोताहरूले चाहिँ यसबारेमा अलिकति जानकारी पनि लिइरहनु भएको छ अब आज 10 गते हो विशेष गरी 10 गतेलाई अलिक भारी वर्षा हुने दिनका रूपमा पनि पूर्वानुमान गरिएको थियो अहिलेको वास्तविक अवस्था वा पूर्वानुमान अनुसार नै छ कि वा चाहिँ केही प्रणालीमा फरक देखिएको छ
8: प्रणाली हेर्दाखेरि पश्चिमी क्षेत्रहरूमा त अहिले पनि लगातार नै वर्षा भइरहेको छ पूर्वी क्षेत्रहरूमा पनि कोशी बागमती प्रदेशको पहाड़ी भूभागहरूमा चाहिँ वर्षा भइरहेको अवस्था नै छ भने मधेश प्रदेश र कोशी प्रदेशको तराईमा चाहिँ केही मात्रामा वर्षा अलिक कम भएको अवस्था देखिन्छ र यो वर्षा त अझ पनि जारी नै छ आज र भोलिसम्मको लागि यो वर्षा प्रणालीको कारणले चाहिँ प्रभाव हुने देखिन्छ विशेष गरी यो बागमती प्रदेश र पश्चिमी भूभागहरूमा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिमसम्मै यसको प्रभाव देखिन्छ र कोशी मधेस प्रदेशमा पनि प्रभाव भए पनि त्यति धेरै वर्षा हुन सक्ने सम्भावना चाहिँ छैन विशेष गरी अझ यो तराई भूभाग आसपासतिर
7: ए भनेपछि अब यो वर्षाको मान चाहिँ अलिक कम कम हुँदै गइरहेको स्थिति हो अब
8: हजुर वर्षा पूर्वतिर चाहिँ यो अलिकति कम कम हुँदै गइरहेको तर पश्चिमी क्षेत्रहरूतिर यो गण्डकी लुम्बिनी प्रदेशको केही क्षेत्रहरू त्यसै गरी यो सुदूरपश्चिम कर्णाली प्रदेशको क्षेत्रहरूमा चाहिँ अहिले पनि वर्षा यथावत नै रहेको छ र त्यो क्षेत्रमा चाहिँ भारी वर्षा हुन सक्ने सम्भावना अझ पनि रहेको नै छ
7: अब अहिले हेर्दाखेरि यो जुन हामीले मौसमी प्रणाली जुन सक्रिय हुने भनिएको छ बंगालको खाड़ीबाट आएको यो मनसून चाहिँ जति मात्रामा आउनु पर्ने हो वा चाहिँ जति सक्रिय हुनुपर्ने हो त्यो सक्रिय भइसकेको पोइन्टमा पुगिसकेका छ वा चाहिँ अझ केही सम्भावनाहरू छन् यसमा
8: हजुर यो चाहिँ अब बिस्तारै बंगालको खाड़ीबाट यो उत्तर पश्चिमतर्फ सर्दै आउँदाखेरि चाहिँ यो कमजोर हुँदै आइरहेको छ तर नेपाल नजिक आइरहेको हुनाले चाहिँ नेपालको भूभागहरूमा अझ पानी पर्न सक्ने सम्भावना चाहिँ बढ़ी नै रहन्छ किनभने जुन न्यूनचापीय प्रणाली आसपासको क्षेत्रहरूमा चाहिँ धेरै पानी पर्न सक्ने सम्भावना चाहिँ हुन्छ र त्यहाँ नै हावाहरू आउने र त्यो हावाहरू त्यही एकै ठाउँमा चाहिँ केन्द्रित हुने हुनाले चाहिँ त्यो क्षेत्र आसपासको रिजनमा चाहिँ बढी पानी पर्न सक्ने सम्भावना हुन्छ र अझै पनि आगामी दुई दिनको लागि विशेष गरी पश्चिमी क्षेत्रहरूमा चाहिँ यसको सम्भावना रहेको छ त्यसपछि क्रमशः सुधार हुँदै जाने चाहिँ
7: बागमतीदेखि पश्चिमतर्फ वर्षाको गतिविधि बढी हुने भन्नुभयो काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रको जोखिम चाहिँ कतिको छ अहिले
8: अहिले चाहिँ काठमाडौँ उपत्यका र पूर्वी भूभागहरूमा त्यति धेरै पानी परेको अवस्था देखिँदैन पछिल्लो 24 घण्टाको विवरण हेर्दाखेरि चाहिँ तर पश्चिमी क्षेत्रहरूमा चाहिँ यसको जुन प्रभाव चाहिँ अझै पनि रहिरहेको नै छ भारीदेखि धेरै भारी वर्षा पनि भएको अवस्था छ र पछिल्लो 12 घण्टामा पनि यो कोशी मधेस बागमती प्रदेशमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा भएको थियो भने गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँहरूमा नै भारीदेखि धेरै भारी वर्षा मापन भएको अवस्था छ त्यो कारणले गर्दाखेरि चाहिँ अझ बढी प्रभावित चाहिँ पश्चिमी क्षेत्रहरू हुन्छ कि भन्ने अनुमान चाहिँ गरिएको छ तापनि यो कोशी बागमती प्रदेश र मधेस प्रदेशको विशेष गरी अझ पश्चिमी भूभागहरूमा पनि यसको प्रभाव

0: रहिरहने नै छ र हामीले अब सावधानी चाहिँ अपनाउनु पर्ने नै हुन्छ।
1: अब यो पहिले नै जमिन गलेका पहाड़ी क्षेत्रमा आजको थप वर्षाले पहिरोको जोखिम बढ़ाउने वा चाहिँ अलिकति समस्या सिर्जना गर्न सक्ने सम्भावना चाहिँ कतिको रहन्छ?
0: एकदमै छ सर, यो लगातार वर्षा भइरहेको र हिजो अस्तिदेखि भारी धेरै भारी वर्षा पनि भएको अवस्था थियो। पछिल्लो 24 घण्टाको विवरण हेर्ने हो भने पनि बागमती प्रदेशको पहाड़ी भूभागहरूको थोरै केही ठाउँहरूमा नै भारीदेखि धेरै भारी वर्षा भएको छ भने यो गण्डकी लुम्बिनी प्रदेशको चाहिँ धेरै जसो ठाउँहरूमा नै भारीदेखि धेरै भारी र एक दुई ठाउँमा अति भारी, विशेष गरी यो पाल्पाको अर्चल मौसम मापन केन्द्र आसपासको क्षेत्रहरूतिर चाहिँ अति भारी वर्षा पनि मापन भएको अवस्था छ र अन्य भूभागहरू जुन लुम्बिनी र सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेशको पनि धेरै जस्तो भूभागहरूमा चाहिँ भारीदेखि धेरै भारी वर्षा मापन भएको छ र अझ पनि यो थप वर्षा हुन सक्ने सम्भावना रहेको नै छ। त्यो कारणले गर्दाखेरि चाहिँ पहिरोको जोखिम एकदमै धेरै छ यो पहाड़ी भूभागहरूमा।
1: अब नागरिकले मौसमको सूचना सुन्दा भारी, धेरै भारी, अति भारी वर्षा भनेर चाहिँ कसरी बुझ्ने, यो बीचको फरक चाहिँ कसरी छुट्याउने, अलिकति प्रश्न पारिदिनुहोस् न।
0: हजुर, यस्तो छ, अब भारी, धेरै भारी, अति भारी भनेर हामीले त धेरै सुन्दै आइरहेको छौँ र यो नर्मली सामान्यतया मौसमको कुरा गर्नुपर्दाखेरि चाहिँ हामीले नेपाल मौसम विज्ञान विभागले चाहिँ पछिल्लो 24 घण्टामा चाहिँ 10 मिलिमिटर मात्र पानी परेको छ त्यो कुनै आसपासको क्षेत्रहरूमा भने त्यसलाई चाहिँ हल्का वर्षा भनेर भन्छौँ भने 10 देखि 50 मिलिमिटरसम्म पानी परेको छ भने चाहिँ हामीले त्यसलाई मध्यम वर्षा भन्छौँ र 50 देखि 100 मिलिमिटरको रेन्जभित्र पानी परेको छ भने चाहिँ भारी वर्षा भन्छौँ। त्यसै गरी 100 देखि 200 मिलिमिटरसम्म पानी परेको छ भने हामीले त्यसलाई धेरै भारी भन्छौँ र 200 मिलिमिटर भन्दा नि धेरै पानी परेको छ पछिल्लो 24 घण्टामा भने चाहिँ हामीले अति भारी भन्छौँ।
1: अब यो मौसम पूर्वानुमानमा केही घण्टामै परिवर्तन पनि आउन सक्छ होइन? अहिले जारी गरिएको चेतावनी कति समयसम्मलाई विश्वसनीय मान्न सकिन्छ? 11 र 12 गते पनि वर्षा जारी रहन्छ वा चाहिँ आजपछि प्रणाली कमजोर हुँदै जान्छ?
0: यो चाहिँ 11-12 गतेसम्मलाई यसको प्रभाव चाहिँ रहने देखिन्छ। आज र भोलि विशेष त आइतबारसम्म, आइतबार रातिदेखि क्रमशः मौसममा सुधार आउने नै देखिन्छ र सोमबारबाट चाहिँ अब कतै कतै विशेष गरी पश्चिमी भूभागहरूको कुनै कुनै ठाउँहरू र पहाड़ी भूभागहरूमा बादल लाग्दै कतै कतै हल्का खालको क्षणिक रूपमा पानी परे पनि त्यस्तो पानी पर्ने सम्भावना चाहिँ छैन।
1: अब पछिल्लो जानकारीलाई हेर्दाखेरि र अहिलेको यो अवस्थालाई हेर्दाखेरि यसलाई नै अन्तिम वर्षाका रूपमा लिन सकिएला रुजन सर?
0: हजुर, पक्कै पनि अब मनसुनको अब अन्तिम वर्षा भन्न नै सकिन्छ यसलाई चाहिँ। यो गइसके पछाडि चाहिँ बिस्तारै क्रमिक रूपमा मौसम सुधार आउने र मनसुन बाहिरिने समय पनि भएकोले चाहिँ मनसुन पनि बाहिरिने अवस्था चाहिँ हुन सक्छ।
1: बाढ़ी पहिरो डुबानको जोखिम रहेका ठाउँहरूमा त्यहाँका नागरिकहरूले कस्तो खालको संकेत देखिएपछि तुरन्तै सुरक्षित स्थानतर्फ जाने वा के जाने, तपाईँहरूले के कस्तो खालको सूचनाको आदान प्रदान गरिरहनु भएको छ यतिखेर?
0: हजुर, हामीले चाहिँ अब विशेष गरी अब पहिरो प्रभावित क्षेत्रहरूमा चाहिँ ढुङ्गाहरू खस्ने, विशेष गरी अब आफ्नो आसपासको क्षेत्रहरूमा चाहिँ क्रमिक रूपमा पानी गलिसकेको अवस्था छ र सानसानो पहिरोहरू, माटोहरूको डिस्कहरू खस्ने, ढुङ्गाहरू खस्ने, जुन कतै कतै चाहिँ चिरा परेको पनि देखिन्छ, त्यो अवस्था देख्नुभयो भने चाहिँ आफू सुरक्षित स्थानमा जानुहोला र विशेष गरी अब बाढी आउने संकेत चाहिँ अब साइरन बज्ने अवस्था हुन सक्छ, सूचना आएपछि चाहिँ आफू सुरक्षित स्थानमा जाने, किनभने अहिले चाहिँ सामान्य हिसाबले बुझ्नु पर्दाखेरि चाहिँ लगातार पानी परिरहेको अवस्था छ र हामी खोला तटीय क्षेत्रमा बस्ने र नजिक बस्ने तराई क्षेत्र आसपासको र भ्याली खोला नजिक बस्ने सर्वसाधारणहरू चाहिँ अब लगातार पानी परेको हिसाबले चाहिँ हामी आफै नै सुरक्षित स्थानमा बस्नुपर्ने अवस्था चाहिँ देखिन्छ सर।
1: अब कतिपय सूचनाका विश्वसनीय आधारहरू होइन अहिले अल्गोरिदममा चलिरहेछ समाज पनि, धेरै ठाउँमा चाहिँ विश्वसनीय सूचनाहरू चाहिँ प्रदान भइरहेको देखिँदैन, आज डरलाग्दो वर्षा पर्ने, भारी वर्षा हुने, सतर्क रहन आग्रह, यस्तो खालका चाहिँ थम टाइटलहरू राखेर पनि कतिपय समाचारहरू संचार माध्यमहरूले प्रसारण गरेको पनि देखिन्छ। सबैभन्दा विश्वसनीय आधार मौसमको जानकारी लिने विश्वसनीय आधार र चाहिँ नागरिकहरूले सतर्क हुनका निम्ति सपोर्ट गर्ने चाहिँ आधारहरू के छन् हामीसँग?
0: हजुर, हजुरहरूले चाहिँ अब बजारमा आएको हल्लाहरूभन्दा पनि आधिकारिक मौसम सूचनाको लागि चाहिँ नेपाल मौसम विज्ञान विभागको वेबसाइट www.dhm.gov.np/mfd टाइप गरेर चाहिँ हाम्रो वेबसाइट भिजिट गरेर चाहिँ त्यहाँ मौसमी अवस्था अहिले कता कता पानी परिरहेको छ, आगामी तीन दिनसम्म कस्तो मौसम अवस्था रहनेछ भनेर हेर्न सक्नुहुनेछ। र अर्को चाहिँ हाम्रो नेपाल वेदर फोरकास्ट भन्ने फेसबुक पेज छ, त्यसमा फलो गरेर लाइक गरेर पनि त्यसमा पछिल्लो मौसमी सूचनाहरू चाहिँ जानकारी लिन सक्नुहुन्छ। यो सँगसँगै 1155 हाम्रो टोल फ्री नम्बर छ, 1155 फोन गरेर पनि पछिल्लो मौसमी सूचनाको बारेमा चाहिँ जानकारी लिन सक्नुहुनेछ।
1: अब सम्भवत 12 गते पछि सबै मौसम चाहिँ सफा हुन सक्छ होइन?
0: हजुर हजुर।
1: खास यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद रोजन सर, नमस्कार।
0: हुनुहुन्थ्यो
1: जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानी। आदरणीय श्रोता, छोटो विश्राम लिन्छौं, नेपाली बसमा पुनः उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: मात्र डीटीएच सेवा डिस्ट होम डिस्ट होम खुशी को कनेक्शन
1: हर विषय में सारो बहस नेपाली बहस यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचाओ ग्लोबल आईडी बैंक सबै का लागि बैंक डिस्ट होम इंटरनेट
2: आधुनिक श्रोता हामी नेपाली बहसमा छौं। नेपाली बहसमा समसामयिक राजनैतिक घटनाक्रमका बारेमा बहस र चर्चा गरिरहेका छौं। यतिखेर नेपाली कंग्रेसको 15 महाधिवेशनको तयारी तीव्र पारिएको छ। 15 महाधिवेशनमा नेपाली कंग्रेस यतिखेर होमिएको छ। कंग्रेसले आफ्ना नेता कार्यकर्ताहरूलाई सम्बन्धित ठाउँमा खटाएको छ। पालिका अधिवेशनहरू पनि यतिखेर भइ नै रहेका छन्। अब नेपाली कंग्रेसले गगन थापाको नेतृत्वलाई अझ बलियो र सुदृढ़ बनाएर अगाडि बढ़ाउने गरी काम गरिरहेको छ। आदरणीय श्रोता, आजको बहसमा हामी चर्चा गर्न चाहन्छौं। अब कंग्रेसको एउटा पक्ष यतिखेर छुटेको छ। कंग्रेसलाई मिलाउन सकिन्छ? कंग्रेसलाई एकदिक्का बनाउन सकिन्छ? कंग्रेस एकदिक्का बनाउने आधारहरू यतिखेर के छन् गगन थापा पक्षसँग? आजको बहसमा हामी चर्चा गर्दैछौ। इतर पक्षले अश्विन 15 गतेबाट महाधिवेशन गर्दैछ। अब नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतमा छ। मुद्दा विचाराधीन अवस्थामा छ। सर्वोच्च अदालतको विचाराधीन मुद्दाले के फैसला दिन्छ, के आदेश आउँछ, त्यो एउटा फरक पाटो होला। तर नेपाली कंग्रेसलाई एकदिक्का बनाउने आधारहरू यतिखेर पार्टीसँग छन् कि छैनन्? दुईटा महाधिवेशन सँगसँगै हुँदाखेरि पछि आधिकारिकता कसलाई दिने, आधिकारिकता कसरी प्रदान गर्ने, दुईटा महाधिवेशनबाट चुनिएर आएको नेतृत्वको आधिकारिकता के हुन्छ, यो विवाद मत्थर हुँदै जान्छ, यो विवाद समाधान हुँदै जान्छ, वा यो विवाद अझ बढेर जान्छ? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ, बहस गर्दैछौ र नेपाली कंग्रेसको पछिल्लो राजनीतिक घटनाक्रम र चलिरहेको महाधिवेशन र इतर पक्षले आश्विन 15 गतेबाट गर्ने भनिएको महाधिवेशन, यी दुईटा महाधिवेशनले, दुईवटा महाधिवेशनबाट आएको नेतृत्व, दुईवटा फरक फरक नेतृत्वले चाहिँ नेतृत्वलाई कसरी एक ठाउँमा उभ्याउन सकिन्छ, यसको राजनैतिक अर्को प्रयास चाहिँ के हुन्छ, यसको कूटनीतिक प्रयास के हुन्छ, कंग्रेसलाई एकदिक्का बनाउने आधारहरू यतिखेर के हुन्छन्, आजको बहसमा हामी चर्चा गर्छौ। आदरणीय श्रोता, किनभने नेपाली कंग्रेसको यो महाधिवेशनलाई, विशेष महाधिवेशनबाट जसरी नेपाली कंग्रेसलाई रिफर्म गर्ने गरी एउटा तपका अगाडि बढ़्यो र गगन थापा पक्षले आधिकारिकता प्राप्त गर्यो, यसले कंग्रेसमा एक किसिमको उल्लास सिर्जना गरेको छ। आज हामी बहस गर्दैछौ। आदरणीय श्रोता, अहिलेको परिस्थितिमा अब कंग्रेसलाई मिलाएर ल्याउनुपर्छ भनेर निकै ठूला प्रयत्नहरू पनि भए, निकै ठूला कोशिशहरू पनि भए, तर त्यो कोशिश अहिलेको अवस्थामा व्यर्थ भएको छ। तर बाटाहरू धेरै छन्, मिल्न सक्ने आधारहरू धेरै छन्। यस विषयमा पनि हामीले चर्चा गरेका छौं, दुवै पक्षका नेताहरूसँग छलफल गरेका छौं, बहस गरेका छौं। अब अहिलेको स्थितिमा निर्वाचन आयोगले आधिकारिकता प्रदान गरिसकेको छ, सर्वोच्चले आधिकारिकता प्रदान गरिसकेको छ र धेरै नेपाली कंग्रेसका नेता कार्यकर्ताहरू गगन थापा अर्थात संस्थापन पक्षमा गइसके पछाडि, भित्रिसके पछाडि यसले पार्टीलाई अझ बलियो बनाउँदै, सुदृढ़ बनाउँदै लगेको छ। यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाली कंग्रेसका प्रवक्ता देवराज चालिसी। चालिसीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: नमस्कार, गुड मर्निङ।
2: नेपाली कंग्रेसको 15 महाधिवेशन भव्यताका साथ अर्थात उत्साहका साथ सम्पन्न गर्दै हुनुहुन्छ यहाँहरूको भनाई अनुसार, तर एउटा पक्ष छुटेको छ। यो अधिवेशन महाधिवेशनको जुन मूल मर्म थियो कंग्रेसलाई एकदिक्का बनाउने, त्यो बाटोमा चाहिँ तपाईँहरू किन जान सक्नु भएन?
3: होइन, यो अब मनोवैज्ञानिक तपाईँको समाचार मात्रै हो। पार्टीको लगभग तपाईँको अधिकांश साथीहरू समितिएरै चुनावमा अधिवेशन तपाईँ चलिरहेको छ। जिल्ला जिल्लाको रिपोर्ट हेर्नुभयो भने यसमा अलिकति असन्तुष्टहरूको संख्या न्यून छ। यो पनि राजनीतिक असरको रूपमा हो। लगभग कतिपय साथीहरू जो बाँकी रहनु भएको साथीहरू छ, विशेष गरेर उहाँहरू पनि यो अधिवेशन, यो प्रारम्भिक चरणको अधिवेशन सकिसकेपछि, यो जिल्ला यो क्षेत्रीय स्तरको अधिवेशन सकिसकेपछि पनि तपाईँको 16 गतेसम्म केन्द्रीय तहमा रहनुभएका अग्रजहरूलाई समेट्ने प्रयासहरू पनि हुन्छ। पार्टीमा यो विधान संशोधनको प्रक्रिया छ, त्यसमा पनि तपाईँको सिनियर नेताहरू जो रिटायरमेन्टको राजनीतिमा हुन्छ, जो ग्रेसफुल एक्जिट खोजिरहनु भएको छ, उहाँहरूलाई पनि पार्टीमै छलफल होला, विशेष व्यवस्था होला वैधानिक रूपमा। त्यस कारण गर्दा यो अब जति छ यो प्रतरात्मक रूपमा मात्रै समस्या छ भन्ने हाम्रो अनुभूति छ। जुन किसिमको उत्साहपूर्वक सहभागिता देखिएको छ देशभरि, लाखौं लाख कार्यकर्ताहरू त्यसमा सहभागी हुनुहुन्छ, लाखौं जनताहरूको यसमा चाहिँ तपाईँको चासो छ। यसले के देखाएको छ भने पार्टी व्यवहारिक रूपमा पनि सम्पूर्ण रूपमा एकजुट भएको देखिएको छ। मात्र अलिकति केही केन्द्रीय नेतृत्वमा रहनुभएका केही पुराना हाम्रा अग्रज नेताहरू छुटेको अनुभूति भएको छ र त्यही पनि मलाई लाग्छ क्रमिक रूपमा समाधान हुँदै जान्छ, केही सुधारले उहाँहरूलाई समेट्ला पनि। तर व्यवहारिक रूपमा विभाजनको जुन शुभ प्रचार छ त्यो विभाजन व्यवहारिक रूपमा पनि छैन, अब तपाईँको वैधानिक रूपमा त विभाजन छैनै थिएन, आज पनि छैन र भोलि पनि हुँदैन।
2: एउटा कुरा नि प्रवक्ताज्यू, मैले भर्खरै मात्र डाक्टर प्रकाश शरण महजीसँग यसभन्दा अगाडि कुरा गरेका छु, होइन, उहाँले भन्नुभएको छ हामीले अब पन्ध्रौं महाधिवेशन त असोज 15 गतेबाट शुरू हुँदैछ, 15 महाधिवेशन हामीले महाधिवेशन गर्दैछौ। मैले उहाँलाई भने अब दुईटा नेतृत्व निर्वाचित भएर आउने अवस्था त रह्यो नै, अब महाधिवेशन दुईटा गरिसक्दाखेरि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ, अब यस पछाडि पनि त्यसको फैसला के आउला त्यो अर्को पाटो हो, तर भोलि पनि यो निष्ठाले चाहिँ वैधानिकता जलाइदियो त्यो पक्षलाई मान्ने कि नमान्ने, जाने कि नजाने भनेर मैले सोद्धाखेरि त्यो समयले बताउँछ भन्ने खालको कुरा राख्नुभयो डाक्टर साहबले। अब विभाजनतर्फ त गयो नि त कंग्रेस त, होइन?
3: अब यो कस्तो छ भने अब पार्टीकै नाममा केही दुई चारजना मान्छे बस्ने, अब तपाईँको चौतारामा बस्ने, केही फेसबुकमा पोस्ट गर्ने, त्यसलाई चाहिँ पोलिटिकल कलेभर दिने, त्यो चिज चाहिँ तपाईँको एक लाख मान्छे एकातिर, पाँचजना मान्छे एकातिर भए पनि त्यो चाहिँ विभाजनकै कुरा भन्न सकिँदैन। पार्टीमा मतहरू ठुलो र सानो हुनसक्छ, र केही सानो मतहरू पनि तपाईँको म फरक हो मोमेन्ट हो भनेर पार्टीमा समानान्तर गतिविधि गर्नेको चरित्रलाई चाहिँ लोकतान्त्रिक चरित्र बनिँदैन। असहमति छ भने आफ्नो असहमतिहरू पार्टीको वैधानिक फोरममा राखेर कुरा गर्न सक्नुपर्छ, वडामा होस्, क्षेत्रमा होस्, केन्द्रमा होस्, जहाँ होस्। पार्टीभित्र के कारणले आफ्नो असहमति हो, नीतिगत कारण असहमति हो कि संरचनागत असहमति हो कि पार्टीले ल्याएको प्रोग्राममा असहमति हो कि, यस्ता खालका कुराहरू चाहिँ तपाईँको पार्टीको फोरमभित्र यदि ठिक छ विशेष नियमितको बारेमा उहाँहरू आजसम्म त्यही रटान लिएर बस्नुहुन्छ भने पनि त्यो ठिक हो कि त्यो बेठिक हो भन्ने कुरा पार्टीको बिचभित्र पार्टी कार्यकर्ताको बिचमा छलफल गर्नुपर्छ नि त। पार्टीको कार्यकर्ताको बिचमा नआउने अनि तपाईँको अदालतको मुद्दा देखाएर त्यहाँ छ भन्ने नाममा पार्टीमा तपाईँको यो किसिमको बसले त कुनै सार्वजनिक यसको अर्थ राख्दैन नि त। मलाई जति पनि उहाँहरूको लजिक दिनुभएको छ भयो त्यही निष्ठा देखाइरहनु भएको छ, तर आम कार्यकर्ताहरू पार्टीमा एउटा प्रभाव भोगिरहेको छ, एउटा उत्साहको सञ्चार आएको छ, 16,000 नयाँ यौवनहरू तपाईँको पार्टीको लिडरसिपको संरचनामा प्रवेश गरेका छन्, नेतृत्वदायी अङ्गमा शुरूआत गरेका छन्, सबै सारा तपाईँको हेर्नुभयो बुद्धिजीवीहरू क्लस्टरहरूको रूपमा आज हजारौं बुद्धिजीवीहरू डक्टर इन्जिनियरको अफिसरहरू जस्ता विज्ञ मानिसहरू पार्टीको अब राजनीतिक संरचनामा बसेका छन्। यो उत्साह र उमङ्गमा यसलाई प्रोत्साहन गर्दै जाने हो कि सानो कचकच गरेर अदालतको मुद्दा छ भने झगडिया जस्तो पाँच पाँचजना मान्छे लिएर बसेका छ चौतारामा पोस्ट हालेका छ, त्यो किसिमको राजनीतिलाई मर्यादित राजनीति नि भन्दैन, व्यवहारिक राजनीति नि भन्दैन, र पार्टीलाई न्याय गर्ने राजनीति नि भन्दैन, मात्र आफूलाई पदको लागि केन्द्रित आफ्नो राजनीतिक महत्वाकांक्षाको निरन्तरताको लागि कतिपय परिवर्तनहरूले त्यसलाई किसिमको समर्थन गरेन होला, अनुमोदन गरेन होला, तर कतिपय कुराहरू त तपाईँको पेसेन्स पनि राख्नुपर्छ, प्रक्रियामा छिर्नुपर्छ, जनमतमा आधारित हुन्छ, अर्काले बनाइदिने नेता अर्काले दिने भोट भनेको आम कार्यकर्तामा निर्भर हुन्छ, पार्टीको नेता को भनेको कार्यकर्ताको मतले निर्धारण गर्ने कि अदालतको निर्णयको प्रतीक्षा गर्ने, राजनीति भनेको त जनतामा आधारित हुन्छ कि कार्यकर्तामा आधारित हुन्छ कि कानुनी तपाईँको अडचन पैदा गरेर जबरजस्त ब्ल्याकमेल गर्दै लाने हो र, यसको कोही तरिकै होइन नि त,
2: मिलाउन सकिएन नि त पार्टीलाई, मिलाउन सकिएन नि त अन्तिम आवरमा, लचकता अपनाउन सकिएन।
3: म तपाईँलाई बताउँछु संसारमा कुन त्यस्तो पार्टी छ जसले आफ्नो 10 लाख कार्यकर्ताको 100% तपाईँको चाहिँ नेतृत्व दिन सक्छ, पाँचजना मान्छेले आफ्नो महत्वाकांक्षा पुरा भएन भने पनि त 10 लाखमा मात्रै पाँचजना मान्छे अलग हुन सक्ला नि त, अनि त्यो मिलाउन सकिएन भने कुन फर्मुला छ त्यो? राजनीतिक विवाद हो भने विवादको निरूपण गर्ने पार्टीभित्र पद्धति हुन्छ, व्यक्तिका एक एकवटा असहमति असन्तुष्टिहरू जो पदसँग जोडिएका छन्, जो आकांक्षासँग जोडिएका छन्, यस्ता हरेक लाख हजारौं मान्छेका पदसँग जोडिएका आकांक्षाहरू संसारमा कुनै पार्टीले पूरा गर्न सक्दैन। हाम्रो वडा वडामा पनि त सभापति धेरैलाई चाहिएको छ नि, सबैलाई सभापति त पाइएन, हरेकलाई महाधिवेशन पछि चाहिएको सबैले त पाउन सक्दैन। वडा वडामा तपाईँ देखिरहनु भएको चुनाव भएको, पालिका पालिकामा तपाईँ देखिरहनु भएको छ चुनाव, पद त एउटा छ नि, चुनाव त भएछ, माने त्यो असहमति हुने हार्ने मान्छे या कमजोर भएको मान्छेले के अर्को पार्टी गठन गर्न सक्छ? उसको असन्तुष्ट सम्बोधन गर्ने विधि के हो त उसो भए? कुनै औषधि छ? चुनाव र मतले फरक मतलाई तपाईँको फाइनल गर्नुभन्दा अगाडि, मत निर्धारण गर्नुभन्दा अगाडि पार्टीभित्र कुनै विधि हुन्छ कि छलफल छलफल भएपछि विचारको एकीकरण होला, विचारसँग सम्झौता होला, कार्यक्रमसँग सम्झौता होला? यदि वैचारिक हो भने होइन, व्यक्तिगत असन्तुष्टि हो भने मतले निर्धारण गर्छ। को नेता हो, को चुनाव जित्ने, को हार्ने, कसको के हुने, कसले के पद पाउने भन्ने त चुनावले निर्धारण गर्छ नि त।
2: यसको मतलब किस्तीमा पद मात्रै हिँड्न सकिन्न होइन? त्यसो भए
3: किस्तीको पक्षहरू त हिँड्न सकिँदैन, वैधानिक प्रक्रियाबाट आउनुपर्छ। मैले त्यो अहिले 15 गतेको जुन समानान्तर अधिवेशनको जबरजस्त राजनीतिकरण गर्न खोजिएको छ र प्रचार गरिरहेको छ, त्यसको कुनै तुक छैन। तपाईँ आम हेर्नुहोस् त पब्लिकमा। त्यसकारण मेरो आग्रह चाहिँ के हो भने, पुराना नेताहरू जो सम्मानित हुनुहुन्छ, अग्रज हुनुहुन्छ, पार्टीको लागि आवश्यकता छ, अझै पनि तपाईँको हामीले समयक्रम बाँकी नै छ, त्यति कतिपय नेताहरूको वैधानिक व्यवस्था गर्न सकिन्छ कि, नयाँ पद सिर्जना गर्न सकिन्छ कि, पूर्व सभापतिहरूको लागि पद पुरै चाहे सिर्जना गर्न सकिन्छ कि, उहाँको पार्टीको भूमिका के रहने, यी विषय त छलफलका विषय हुन् नि। पार्टीलाई चाहिने नेताहरू जो विशेष महाधिवेशनमा आउनु भएन, नआएकै कारणले अहिलेसम्म उहाँहरूको गुनासो छ, केही साथ नेताहरू छुट्नु भएको छ, उहाँहरूको हकमा के गर्ने? चुनाव लड्नु भएन तर पार्टीमा चाहिन्छ भने उहाँहरूलाई कसरी व्यवस्था गर्ने, कसरी समायोजन गर्ने? यी कुरा त बाँकी अधिवेशन पछि पनि हुन्छ, अधिवेशनको दौरानमा पनि हुन्छ, यी त छँदैछ नि। तर त्यो सम्भावनालाई बाँकी राखेर पार्टीमा आम जनताको निराशा फैलाउने गरेर, पार्टीमा समानान्तर गतिविधि गरेर पार्टीलाई न्याय हुन्छ? जिम्मेदार मान्छे, अग्रज मान्छे त झन् आफू उदाहरण बन्नुपर्छ नि त, झन् आफै तपाईँको उदाहरण छ। त्यो किसिमको उदाहरण पेश गरियो भने नयाँ पुस्ताले के सिक्छ?
2: होइन, लाउँ लाउँ खाउँ खाउँ भन्ने बेला भागबाट खोसियो भने त तनाव त भइ नै हाल्छ नि त देवरा चालिसेजी।
3: होइन, एउटै व्यक्तिलाई तिसौँ वर्षसम्म पद खाइरहने, पद खाने विधि पनि एउटा केही मेन्सिपको झाँकडी गरेर पद पाइरहने। अब अहिले त अहिले भर्खर एउटा इक्जाम्पल हेर्नु, केन्द्रीय समितिका सबै सदस्यहरू वडा वडामा गएर चुनाव लडाएका, यो त हिजो व्यवस्था थिएन। आफ्नो तपाईँको पदको निरन्तरताको लागि पनि अनुमोदन अनुमोदन बाध्यकारी बनाएको छ नि त, त्योभन्दा अगाडि त थिएन नि। अनि नेता भनेको तपाईँको केही मान्छेको मुठीको चिज त होइन नि, केही मान्छेले खाने अवसरको सिद्धान्त त होइन नि त। अब सबैले, यस्तो पार्टी भनेको त आफ्नो पार्टी हो, सबै समान छन्, सबै हकदार छन्। र पार्टीमा के पाउने के नपाउने भन्ने विधिलाई त न्यायचित गर्नु पर्यो नि त। अनि यो किसिमको शैली जो मान्छे खाइपै आएको छ, एक्कासी नपाउने बित्तिकै हुने किसिमको आक्रोश र असन्तुष्टि जुन तुष्टिकरण व्यक्त भइराखेको छ, त्यसले त्यसले पार्टीले राम्रो नतिजा दिँदैन।
2: होइन, अब यहाँले भन्नुभयो पद सिर्जना गरेर पनि समायोजन गरिन्छ, व्यवस्थापन गर्ने काम चाहिँ गरिन्छ, तर महाधिवेशनै अर्को भइसक्यो। महाधिवेशनबाट तोकेर आउने प्रतिनिधिहरू अब दुईटा आधिकारिकता त कसले पाउँछ? त्यसै सर्वोच्चकै पोल्टामा हो यो कुरा।
3: होइन, यो तथाकथित यो खालको अधिवेशनहरू, यो किसिमको शैली मैले तपाईँलाई बताउँदैछु, 1 लाख मान्छे एउटा प्रक्रिया भाग लिन्छ, 10 लाख मान्छे एउटा प्रक्रियामा भाग लिन्छ। यदि ती 10 लाखमा 50 जना मान्छेले भाग लिएन भने त्यसलाई समानान्तर संगठन भन्नुहुन्छ?
2: त्यो चाहिँ खालि इगोको लडाई मात्र हो, उतातिर
3: इगोको लडाई मात्रै हो यो।
2: त्यसको औचित्य छैन त्यो महाधिवेशनको,
3: राजनीतिक त्यसको फिल्डमा पनि छैन, आम संगठनभित्र पनि यसको प्रभाव हुँदैन। मात्र अदालतलाई प्रभाव पार्ने गरेर 15 गते भनी शब्द राखेर त्यस्तो दुई अदालतलाई सबै सन्देश, समानान्तर गतिविधिको चुनाव अस्तित्वमा रहिरहने जुन किसिमको दिनुभएको छ त्यसको कुनै अर्थ छैन। हेर्नुहोस्,
2: तर उहाँहरूको तयारी त तीव्र छ नि त, फेरि गाउँ गाउँतिर वडा वडा
3: तपाईँको रेडियोमा तीव्र, मैले त मैदानमा हेरेको छु नि त तीव्रता कति छ भनेर।
2: अहिले भर्खरै प्रकाश मजीले मलाई भन्नुभयो नि त, हामी त एकदमै व्यापक रूपमा चाहिँ गर्दैछौँ 15 गतेबाट भनेर।
3: होइन, शब्दमा व्यापकता हुन सक्छ, व्यवहारमा कति व्यापकता हुन्छ फिल्डमा देखिया छ नि त।
2: अहिलेको यो अधिवेशनबाट, अहिलेको महाधिवेशन तपाईँ वडा हुँदै पालिकासम्म पुग्नु भएको छ, त्यहाँ पनि त कतै कतै झमेला त निस्कियो नि त होइन?
3: यो त झमेला त डेफिनेटली, यसलाई हामीले तपाईँको के छ भने, जो जस्तो एक्जाम्पल वडा वडामा चुनाव भयो, गाउँपालिका गाउँपालिका महानगरमा हरेक ठाउँ चुनाव भयो, त्यसले त देखियो त पद एउटा आकाङ्क्षा संख्या त निकै ठुलो छ। यही अधिवेशन गर्ने क्रममा साथीहरू काहीँ कतै जस्तो एक ठाउँमा हाम्रो अलिकति साथीहरूको अभद्रता देखियो भन्ने कुरा देखियो, त्यसलाई अनुशासनको तपाईँको समिति आकर्षित भइसकेको छ। पार्टीभित्र आफ्ना मतहरू राजनीतिक रूपमा प्रस्तुत हुनुपर्छ, आफ्नो असहमतिहरू मर्यादित संस्कारित हुनुपर्छ, अन्य पार्टी र काङ्ग्रेस पार्टीको शैली त फरक छ। हामीले हाम्रो बहसहरू पनि तपाईँको खुलेआम गर्छौँ त गर्छौँ, बहस गर्छौँ, तर ती बहसहरू कस्तो छ भने कहिलेकाहीँ कतिपय साथी एक छुटफुट देशभरि हजारौँ दसौँ हजार ठाउँमा भएका चुनावमा एउटा कुनै सानो इकाइमा सानो युनिटमा भएको अभद्रतालाई पनि हामी नोटिसमा लिइसकेका छौँ, त्यो अनुशासन कार्यमा पालन गर्नुपर्छ। अन्यथा काहीँ पनि पार्टीको प्रतिस्पर्धामा अस्वस्थताको कुनै समाचार छैन।
2: जाँदा जाँदै कंग्रेसलाई एकदिका बनाउने के त्यस्तो खालको बुटी छ अहिले? बाँकी
3: बुटी, यसको बुटी भनेको एक ढिक्का जसलाई छैन भने लाग्छ, जसलाई पार्टीको अहिले मूल प्रभावमा समावेश नभएको कुनै असन्तुष्टि जो पालेर बस्नु भएको छ उहाँलाई म अझै पनि के अनुरोध गर्नु गर्छु भने पार्टीभन्दा ठूलो व्यक्ति हुँदैन, पार्टीको आदर्श सिद्धान्त भन्दा बाहेक व्यक्तिका आचरण हुँदैन, मान्यता मान्य उनले ग्राह्य हुँदैन। पार्टी सेन्ट्रिक भनेर सोच्ने हो भने यही पार्टीको लागि मान्छे गोली खाए, यही पार्टीको लागि मान्छे जेलमा बसे, लाखौं दशौं बीसौं लाख मान्छेहरूले पद पनि नपाइकन पार्टीलाई लगातार मदत गरिरहेका छन्। त्यो ग्रेटर इन्ट्रेस्टमा जुन किसिमको सहयोग र समर्पण भाव छ पार्टीको नेतृत्व तहमा रहनुभएका नेताहरूमा, त्यो समर्पण भाव रहनु पर्दैको पर्दैन भने त्यो किसिमको भावना पैदा होस्, वर्तमानका प्रति होइन इतिहासका प्रति जवाबदेही हुनुहोस्। इतिहासले के भनेर आफूलाई मूल्याङ्कन गर्ला सम्झेला त्यसमा सचेत हुनु जरुरी छ। यो व्यक्तिले बोलेका भाषाहरू आफ्ना लागि हो कि पार्टीका लागि हो भन्ने कुरो छुट्याउन सक्ने क्षमता आम कार्यकर्तामा छ भने कोही मानिसहरू बलिदान गरेर त्याग गरेर पार्टी बचाउने, कोही मान्छे अर्काले त्याग गरेर बनाएको पार्टीबाट लिइरहने र केही समय नपाएको अवस्थामा दिने प्रतिक्रियाले आफ्नो भोलिको इतिहासले के मूल्याङ्कन गर्छ त्यसलाई आधार बनाएर भोलि हुने पार्टी एक बनाएर भोलिका दिनमा पनि कतिपय ठाउँहरू छ केही आवश्यक अत्यावश्यक महत्वपूर्ण मान्छेलाई पार्टीले छोड्दैन पनि। अहिले जुन जुन सुधारहरू हामीले गर्दै गयौँ, आम तपाईँको नवीकरणलाई सबै सहभागी हुने अवसर बनायौँ, छुटेका साथीहरूलाई केन्द्रीय समितिमा समायोजन हामीले गर्यौँ, त्यसका बावजुद पनि केही छुट्नुभएका साथीहरूलाई भोलि पनि थप व्यवस्थापन गर्छौँ। यी सबै सम्भावनाहरूलाई कायम राखौँ, तिक्तताको भाषा नबोलौँ, पार्टीलाई दुर्घटना उन्मुख नबनाऊ, पार्टीलाई आलोचित नगरौँ, पार्टीभित्र तपाईँको यो चाहिँ नराम्रो फुटको झगडाको समाचार नबनाऊ, उत्साहको समाचार मात्रै बनाऊ भने मेरो समग्र अन्य साथीहरूलाई आग्रह छ।
2: हस् प्रभुताज्यू, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेपाली कंग्रेसका प्रवक्ता देवराज चालिस, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।

0: गरौं।
1: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
3: आईएमई गरौं।
4: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: रेडियो NRN 99.1।

पालिकाको अत्यन्तै जरुरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने प्राणघातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा कडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हौ। सुन्दर हरिचार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराट चोक, मोरङ।

0: शर्मा एमबीबीएस एमएस कैंसर सर्जन प्रत्येक शनिवार डाक्टर सरोज अधिकारी एमबीबीएस एमडी मनोचिकित्सा प्रत्येक महीना को तेस्रो शुक्रवार डाक्टर अनिश अधिकारी एमबीबीएस 24 घंटा डाक्टर शिशुपाल मंडल एमबीबीएस 24 घंटा डाक्टर विकी शाह एमबीबीएस 24 घंटा डाक्टर अमोघ उपाध्याय एमबीबीएस 24 घंटा डाक्टर चंदन शाह रेडियोलॉजिस्ट प्रत्येक हप्ता को मंगलवार बिहीबार र शनिवार दिवसो 3:30 बजे डाक्टर प्रदीप पांडे सोनोलॉजिस्ट प्रत्येक दिन बिहान 8 बजेदेखि 10 बजेसम्म डाक्टर सबिन लुइटेल रेडियोलॉजिस्ट दैनिक दिवसो 2 बजेदेखि 5 बजेसम्म सम्पर्क अस्पताल डाइरेक्टर प्रमोद कोइराला सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरिचा 10 ब्राड चोक मोरङ मोबाइल नम्बर 98528427 फोन नम्बर 021548786
1: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुःखै त पाइन्छ त अनि कम्प्युटर बिक्री गर्नु सिकाउने अनि मर्मत गर्नु नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतोम बिग्री हालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भर पर्दो इन्टरनेट पनि पो जोडिन्छ त तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो गुड भेरी गुड भेरी गुड

नगरपालिकाको अत्यन्तै जरुरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हौ। सुन्दर हरिचार नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराट चोक मोरङ।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हालिन्छ दमकल। फोन नम्बर 021-545-6066, मोबाइल 98-41-82-972, प्रहरी चौकी विराट चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137, सुकुना हस्पिटल विराट चौक 021-545-786, एम्बुलेन्स 98-520-54-886, रेडियो सुसेली द्वारा जनहित मा जारी।
2: माथिबाट फुड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। माथिबाट फुड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ, प्रोप्राइटर रमन कार्की।

पालिकाको अत्यन्तै जरुरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरूद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भए उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा फरक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरूद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हौ। सुन्दर हरिचार नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराट चोक मोरङ।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

पवित्र जल सुन्दर हरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: शिष्य आउँदैन कि क्या हो यार, फोन फोन लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो झन्
1: भने हाले बसेको छ।
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको हो नि त,
3: ऊ आइहाल्यो नि।

0: सुन्नुहोस् न
1: भन्नुहोस् न
0: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउन सक्नुहुन्छ दाई
2: दाई

पालिकाको अत्यन्तै जरुरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जङ्गली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हौ। सुन्दरहरिचा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराट चोक, मोरङ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-5446-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 021-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीली द्वारा जनहित में जारी
2: चोरी जहाँ पायो ती कम्प्युटर किन्दा दुखे त पाइन्छ कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-5-45-787 98-4-20-35-541 भयो। गुड भेरी गुड भेरी गुड।
3: रेबिज रोग सम्बन्धी सुन्दर हरिचा नगरपालिकाको अत्यन्तै जरुरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जङ्गली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दर हरिचा नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराट चोक मोरङ।

गर्ने। रेबिसबाट कसरी बस्ने? रेबिस रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरबालुवा वा फरक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिस विरुद्धको खोप लगाऊ। रेबिस बारे जानौ र सचेत हो। सुन्दर हरिचार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराट चोक, मोरङ।

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235662, 9842525205।
2: तिम्रो गालाको तिल जहाँ छ मेरो दिल।
3: So, 1, 2,

0: गरेको यसरी
1: तिम्रो गालाको तिल जहाँ छ मेरो दिल
0: Well, everyone, final rehearsal. One.

sorry. मैले सॉरी भने नि। लुका

प्रडक्टका उत्पादनहरू भुजिया, दाल मोट, मटर फ्राई, चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीभरा फुड प्रडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

नागरिकताको अत्यन्तै जरूरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरूद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नुपर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरूद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दरहरिचार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराट चोक, मोरङ।

0: Mak tanya mak mendarai pilih pun melak pun arai mak tu. Kamperai biar tu kusipian curi japaio ti komputer kindaan duke itu pain cetan yau duce. Kepian mana ngone pun kamu nak ngone nama tahu tak mana. Komputer bikri gorne sikaune ani marmat gorne Nepal ke number one haru and satu education center hoon yau. Kusipian mata komputer paunu ka satei komputer sikaune rokei kotom bikri hal ma ghor ma bikri ghor mai bank mai awi school apis dunsuke sang. स्वस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इंग्लिश ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मेसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ आमा मकै लागे ढाके औ तालो बेतालमा हिडेर फेरि दुःख पाइएला नि झुसे अब यो फोन नम्बर 021-545-787 9842-35541 अब भयो अब गुड भेरी गुड भेरी गुड
1: रेबिज रोग संबंधी सुंदर हलचल नगर पालिका को अत्यंत जरूरी सूचना रेबिज एक संक्रमित जनावर को टोकाई सर्ने प्राण घातक भाइरल रोग हो जसले मानिस को मस्तिष्क में असर पुर्याउँदछ रेबिज संक्रमित जनावर ले टोके में के गर्ने टोके को घाव में 15 मिनट सम्म साबुन पानी ले सफा गर्ने त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने रेबिजबाट कसरी बस्ने रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जङ्गली जनावरको टोकाइबाट बस्नु पर्दछ कुकुरको टोकाइबाट बस्न निम्न कुराहरू ख्याल गरौ सुतिरहेको कुकुरलाई हकाउँदै नछुने लात नहान्ने कुकुर रिसाएको बेला नजिक नजाने कुकुरले खाना खाइरहेको बेला नजिक नजाने नछुने कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने अनिवार्य रूपमा घरबालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ रेबिज बारे जानौ र सचेत हो सुन्दर हरिचार नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराटचोक मोरङ
2: हेलो
3: मेरो बिहे हुन जम्मा 4 दिन मात्रै बाँकी छ तिमी अझै काठमाडौँमै छौ
2: हस् महारानीज्यू हामीहरू आजै हिँड्ने तयारीमा छौ
3: ए ल ल सबैजनालाई लिएर आइज है अनि स्पेसली आकाशलाई चाहिँ ल्याउन नबिर्सि नि
2: मलाई थाहा छ आकाशको र मेरो ब्रेकअप भएको 6 महिना भइसक्यो
3: ल ल सबैजना मिलेर आइज है छिट्टै बाई बाई सी यु

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्दैमा पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: होइन, यो रामेलाई कति सम्झाउनु भने जहिले मैसा मैसा भन्दै हाम्रै मैयाको पछि पछि कुदिरहन्छ, पढाइ लेखामा ध्यानै छैन।
1: त्यही त, झन्टुहुरो केटो भनेर हामी सँगै राख्यौ, पढी लेखी भविष्यमा केही गर्ला कि भनेर स्कुल हालिदियौ, तर खै
0: त्यस्तै तालो हो भने म यहाँको बिए पछि दाहिजोमा सँगै पठाइदिनु पर्ला।

0: lo?
1: Say, get it, you love me.
0: Take two. Azrael.
1: Malay.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोलादै के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: पालिकाको अत्यन्तै जरूरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने प्राणघातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा फरक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दरहरिता नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराट चोक मोरङ।
1: हामीलाई गर्व छ, नेपाल बङ्गलादेश ब्याङ्क, हामी सबैको ब्याङ्क, सही रोजौं।
2: ढुङ्गाबाट बन्छ निर्माण पछि चट्टान सो अग्नि भिमे।
3: Hoping for fun. Prisma Smart TV.

पालिकाको अत्यन्तै जरूरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरूद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा फरक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरूद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हौ। सुन्दर हरिचार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराट चोक, मोरङ।

Saroj, I'm sorry. I cannot be with you again. मैले धेरै ट्राई गरे तर म यो रिलेसनमा कहिले खुसी नै हुन सकिन र यसको लागि म आफ्नो सपना पनि तोड्न सक्दिन. All the best for your future. And I just want you always be happy.

तिमीहरूको यस्तो शिक्षा व्यवहारको कारणले यो समाजले तिमीहरूलाई तल्लो ढङ्गमा राखेको बुझिसैले र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु गु खुवाएछ।
1: हामी दलित त मुठीका माखा नहौं, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: अनि अर्को खुसीको कुरा, हामी नेपालमै परमानेन्टली बस्दैछौ नि,
1: बिहा खेती गरेर।
2: Really?

कम्प्युटर बिक्री गर्नु सिकाउनु अनि मर्मत गर्नु नेपालकै नम्बर वन हार्ड एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएन मा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोटम बिक्री हालैमा घरमा बिग्रियो, घरमै बैंकमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे। हौ यो फोन नम्बर 01545787 98 420535141 भयो। गुड भेरी गुड भेरी गुड।

नगरपालिकाको अत्यन्तै जरूरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरूद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा कडा कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरूद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हौ। सुन्दर हरिचार नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराट चोक मोरङ।

ठुलो साझा हाम्रो माया बिहानीमा कुरा गर्दै राखका टौली एउटै सिरानीमा बाडुल कि लाउन।

0: सर तपाईहरु यहाँ कसलाई के भयो?
1: हामी ठगलाई सम्हाउन आएका।
0: ठग? को ठग सर?
1: लगाउनु सक्छ एउटा तपाईँ गरिब जनताको पैसा खाएर भाग्ने? निर्दोष तपाईँ होइन, निर्दोष तपाईँलाई विश्वास गरेर पैसा जम्मा गर्ने ती मान्छेहरू हुन् जसको पैसा तपाईँले फिर्दै गर्नु भएन। तपाईँ ठग हो, लैजानुहोस्।
2: खल्टी हाली घर लिउ कि राखु कि आखामी बाडुल कि लाउने।

0: द्वारा फूड प्रोडक्ट का उत्पादन भुजिया दाल मोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ। तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाउ। काठीवाड़ा फूड प्रोडक्ट सुंदर रहेता 9 बुधवार मोरंग प्रोप्राइटर रमन कार्की।
1: के हो
2: प्रश्न? आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्।
1: के प्रश्न? कस्ता प्रश्न? अनि किन तपाईलाई नै सोध्ने?
2: कोभिड-19 महामारीका बारे तपाईलाई कस्तो सूचना आवश्यक छ?
3: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 1660013640 र एमसेल प्रयोगकर्ताले 9805712236 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला।
4: साथै तपाईँ लैंगिक हिंसा, यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ। सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ।
2: फोन गर्दा तपाईँको नाम, ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन। आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ।
4: फोन नम्बर फेरि एकपटक 1660013640 तथा 9805712236।
5: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा, स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल। पानी जीवनका लागि हो भने सम्झौता किन? सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841484444 9104553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
4: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
5: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
4: हामीले राजा च्याउ त्यसै भनेको हो र।
6: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
8: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नारायणी र सप्तकोशी नदीको बाढ़ीले पश्चिम नवलपरासी र सप्तरीमा गरेर 389 घर डुबानमा परेका छन्। डुबानमा परेका मध्ये पश्चिम नवलपरासीको सुस्तामा शुक्रबार र शनिबार गरी 172, सप्तरीको हनुमान नगर, कंकाली नगरपालिकाका 200 र तिलाठी कोइलारी गाउँपालिकाका 17 परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नारायणीको बाढ़ी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ताका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो। उनीहरूलाई गाउँकै अग्लो स्थानमा रहेका 3 होल्डिङ सेन्टरमा समेत राखिएको छ। नदीको बहाव बढ़दै जाँदा सुस्ता गाउँपालिका 5 स्थित बस्तीका 271 घर तथा गोठ समेत डुबानमा परेका छन्। कतिपय घरमा 3 फिटसम्म पानी भरिएको छ भने बस्तीको सुरक्षाका लागि रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको ब्यारेक समेत डुबानमा परेको छ। सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली 2 दिनदेखि उद्धारमा खटिएको छ। सुरक्षाकर्मीले बालबालिका, वृद्ध वृद्धा र साना झुपड़ी भएका परिवारलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानमा सारेका छन्। तर बाढ़ीले घर डुबाए पनि धेरै स्थानीय गाउँ छाड्न तयार छैनन्। बस्ती डुबानमा परेको छ, घरमा बस्ने अवस्था छैन, तर पनि पशु चौपाएर खाद्यान्नको माया मानेर नारायण पारी अधिकांश स्थानीय जान मानेका छैनन्। स्थानीय मन्सी कुमारले भने आफ्नो गाउँको आश्रय स्थलमा बसिरहेको बताएका छन्। सुस्तामा 310 घर परिवारको बसोबास छ। शुक्रबार बिहानदेखि नारायणीको बाढ़ी सुस्तामा पस्न थालेको थियो। शुरूमा थारू बस्ती जलमग्न भएकोमा नदीको सतह लगातार बढ़दै जाँदा बस्ती नै डुबानमा परेको सुस्ता 5 वडा अध्यक्ष प्रभुनाथ यादवले बताएका छन्। सुस्ताको उत्तर र पश्चिमी भाग नारायणी नदीले घेरेको छ। दक्षिणमा भारत पर्छ, गाउँबाट बाहिर निस्कन समेत नारायणी नदी तर्नुपर्ने बाध्यता छ।
9: यता अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायत विपदमा परि हालसम्म 6 जनाको मृत्यु भएको छ। विपदबाट बागमती र लुम्बिनी प्रदेशमा 2-2, गण्डकी र कर्णालीमा 1-1 जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्ले जानकारी दिनुभयो। बाढ़ी पहिरोमा परि 2 जना घाइते भएका छन्। घाइतेका लागि स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले 407 जनाको उद्धार गरेको छ।
8: त्यस्तै केही दिन यता परेको अविरल वर्षाका कारण मुख्य राजमार्गका विभिन्न खण्डमा बाढ़ी पहिरोका कारण सवारी आवागमन समेत ठप्प बनेको छ। संघीय राजधानी जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरोको जोखिम कायमै छ। यस खण्डमा पहिरो खसेपछि सवारी सञ्चालनमा समेत रोक लगाइएको छ। सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङमा पहिरो खसिरहँदा 55 समेत समस्या भएको छ। यस खण्डमा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थानीय प्रशासनले सवारी सञ्चालनमा समेत रोक लगाएको छ। कृष्णभीरमा रोकिएर अलपत्र परेका सवारीलाई शनिबार पहिरो पन्छाएर गन्तव्यतर्फ पठाइएको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताएकी छन्। गत 14 भदौमा भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पहिरो गएर कृष्णभीरमा यातायात अवरूद्ध भएको थियो। पहिरो गएको ठाउँभन्दा केहीमाथि ट्याक खोलेर 18 दिनपछि यातायात सञ्चालन गरिएको थियो।
9: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनलाई महाराजगंजस्थित उनको घरबाट पक्राउ गरेको हो। उनी विरूद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। उजुरीको विवरण खुलेको छैन। उनी 2075 पुष 18 देखि प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा 2078 फागुने एकमा संसदमा महाभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए। उनी विरूद्धको महाभियोग पारित भएन तर त्यसपछि उनी सर्वोच्च अदालतमा फर्किएन पाएनन्। रातो पार्टी अनलाइनले यो खबर छापेको छ।
8: युवाको काँधमा कांग्रेस मूल संरचनामा 35 मुनिका 35,000 शीर्षकमा खबर छ। 15 महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको मूल नेतृत्व 50 वर्ष वरिपरिको छ। पार्टी सभापति गगन कुमार थापा 50 वर्ष पुगे भने उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र प्रदीप पौडेल समेत 55 वर्ष मुनिका छन्। यी नेताहरूले बनाएको विधानले यसपटकको महाधिवेशन युवामय भएको छ। महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको वडा, स्थानीय तह, प्रदेश क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न हुने चरणमा छ। अधिवेशनमा युवालाई कोटा नै छुट्याइएकाले क्षेत्रीय प्रतिनिधिदेखि ओडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको संरचनामा र महाधिवेशन प्रतिनिधि समेत गरी 35 वर्ष मुनिका 35,000 युवाहरू समेटिने भएका हुन्। यस महाधिवेशनमा कांग्रेसले युवा र महिलाका लागि विशेष योजना ल्याएको कांग्रेसले जनाएको छ। गत पुसको अन्तिम साता भएको विशेष महाधिवेशनबाट पार्टीको विधान परिमार्जन गर्दै युवाको प्रतिनिधित्व अनिवार्य बनाइएको हो। यसले पार्टीमा युवाको उत्साह समेत थपिएको छ। त्यस्तै समानान्तर अधिवेशनमा देउवापछि उपशीर्षकमा यसैसँग खबर छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समर्थनमा पूर्व महामन्त्री डाक्टर शशांक कोइराला समूह समानान्तर महाधिवेशनको अन्तिम तयारीमा छ। शनिबार चुनदेवी स्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी ओडा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको यो समूहले जानकारी दिएको छ। समूहको क्रियाशील सदस्यता व्यवस्थापन समितिले वडा तहको अधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई समेत बुझाएको छ। समितिका संयोजक किरण राज पौडेलले शनिबार निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सूची हस्तान्तरण गरिएको बताइएको छ।
9: दशी बहस भोटेकोशी बाढ़ी विश्वकै चेतावनी शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। सगरमाथादेखि समुद्रसम्मको अवधारणाले राजनीतिक सीमालाई जलवायु प्रणालीले मान्दैन भन्ने स्पष्ट पार्छ। न्यूयोर्कमा भएको सगरमाथा टू दशी कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले भने हिमालमा आएको रासले तल्लो तटीय क्षेत्रको जीविकोपार्जनमा असर पार्छ भने साना टापु र तटीय राष्ट्रहरूको समुद्रको सतह वृद्धि र विस्थापनको सामना गरिरहेका छन्। जलवायु परिवर्तन विषयलाई विश्व सामु बलियो रूपमा उठाउन संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित सगरमाथा टू द सी अ कल टू एक्शन फर अ क्लाइमेट रेजिलियन्ट फ्यूचर अर्थात सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान उच्चस्तरीय विशेष कार्यक्रम गरेको थियो। विश्वका धनी र बढ़ी उत्सर्जन गर्ने राष्ट्रहरूको गैर जिम्मेवार नीतिका कारण हिमाली तथा साना टापु राष्ट्रहरूले अस्तित्वकै संकट झेलिरहेको विषयलाई कार्यक्रममा प्रमुखताका साथ उठाइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री शिशिर खनालले नेपालले भोगेको प्राकृतिक विपदलाई हिमाली सुनामीको संज्ञा दिँदै नेपाल जस्ता देशहरूले अनुकूलनको सीमा नाघेर हानि नोक्सानीको चरणमा पुगेको बताए। गत 26 अगस्तमा लाङटाङ क्षेत्रमा चट्टान र ग्लेसियर हिउँ पहिरिएर विनाशकारी क्षति पुर्यायो जसलाई मैले हिमाली सुनामीको रूपमा वर्णन गरेको छु। नेपालले विगत 3 दशकमा आफ्नै करिब 1/3 हिउँ गुमाइसकेको छ। परराष्ट्र मन्त्री खनालले नेपालको अवस्था राखे।
8: भोटेकोशी महाविपदको एक महिना 5,000 बढ़ी अझै बेपत्ता पुनर्स्थापनाको पर्खाईमा प्रभावित शीर्षकमा खबर छ। रसुवाको भोटेकोशी नदीमा आकस्मिक भीषण बाढ़ी आएको एक महिना पूरा भएको छ। गत भदौ 10 गते बिहान गएको विनाशकारी बाढ़ीको महाविपत्तिबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा सहितका जिल्लाका विभिन्न स्थानमा अकल्पनीय मानवीय र भौतिक क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट हालसम्म 1,453 जनाको मृत्यु भएको छ। बाढ़ी विपदको एक महिना पूरा भइसक्दा पनि 5,550 जना अझै बेपत्ता छन्। हालसम्म 13,795 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावित आश्रय स्थलमा छन्। बाढ़ी प्रभावितको खोज, उद्धार तथा राहत सहितको कामका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी तीनवटै सुरक्षा निकायका 20,477 सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीबाट 4,28,28 करोड़ भन्दा बढ़ीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ। विनाशकारी बाढ़ीले बेघर तथा संरचना बगाएपछि विस्थापित भएका धेरै परिवार अहिले पनि आफ्नो पुरानो घरमा फर्किन सकेका छैनन्। कतिपय प्रभावित परिवार बाढ़ीले पुरिएका तथा क्षतिग्रस्त घरबाट बाँकी सामान निकालेर घर सफा गर्न थालेका छन्। तर घर पूर्ण रूपमा बगाएका वा बस्न अयोग्य भएका परिवार भने अझै अस्थायी टेन्ट तथा आश्रयस्थलको भरमा रहेका छन्। प्रभावितलाई लामो समय होल्डिङ सेन्टर वा टेन्टमा राखिरहनुको सट्टा भाड़ाको कोठामा स्थानान्तरण गर्ने नीति सरकारले अघि सारेको छ। स्थानीय सरकारले बस्न योग्य घर नभएका परिवारलाई कोठा भाड़ामा लिएर बसाल्ने व्यवस्था समेत गरिएको छ। संघीय सरकारले स्थायी आवास निर्माण नभएसम्म आवास भाड़ा तथा आवश्यक खर्चका लागि चार सदस्यसम्मको परिवारलाई मासिक 15,000 रूपियाँ र चारजना भन्दा बढ़ी सदस्य भए थप प्रत्येक सदस्यका लागि 2,000 रूपियाँ उपलब्ध गराउने समेत व्यवस्था गरेको छ। आवास भाड़ामा बस्न नचाहने परिवारका लागि सरकारले अस्थायी आवासको विकल्प समेत अघि सारेको छ। बाढ़ीले रसुवाको सड़क सञ्जालमा समेत ठूलो क्षति पुर्याएपछि जिल्लाको उत्तरी क्षेत्रमा आवत जावत अझै चुनौतीपूर्ण बनेको छ। त्यस्तै भोटेकोशी र त्रिशुली नदीको बाढ़ीबाट विस्थापित भई नुवाकोट र रसुवाका विभिन्न अस्थायी शिविर तथा त्रिपालमुनि बसिरहेका परिवारहरूलाई बिहिबारदेखि परेको अविरल वर्षाले थप समस्यामा पारेको छ। भदौ 10 को बाढ़ीमा जसो तसो ज्यान जोगाएका उनीहरू अहिले आकाशबाट परेको पानी र चिसो भूइका कारण पालभित्रै भिज्न बाध्य छन्। त्रिपालमा शास्ति भएपछि केहीले छेउछाउका बस्ती तथा कोठा समेत खोज्न थालेका छन्। बुधबार साँझदेखिको लगातार वर्षाका कारण देशभरको जनजीवन समेत प्रभावित भएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा निरन्तर पानी परेको छ। झरीका कारण दैनिक कामकाज र बाहिरी गतिविधिमा असर परेको छ। वर्षाका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरू बढ़ी मर्कामा परेका छन्। मध्य र पश्चिम नेपालका धेरै ठाउँमा लगातार झरी पर्दा नदी तथा खोलामा समेत बाढ़ी आएको छ। भोटेकोशी महाविपदको एक महिना 5,000 बढ़ी अक्षय बेपत्ता पुनर्स्थापनाको पर्खाईमा प्रभावित शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
9: गोर्खापत्रले दलित समुदायका थर सूचीकरण शीर्षकमा खबर छापेको छ। सरकारले पहिलो पटक दलित समुदायको परिभाषा सहित उनीहरूको थरलाई विस्तृत सूचीकरण गरेको छ। राष्ट्रिय दलित आयोगको सिफारिशमा मन्त्री परिषदले स्वीकृत गरेको दलित समुदायको परिभाषा र थर सूचीकरण सम्बन्धी विवरण महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार राजपत्रमा प्रकाशन गरेको हो। राजपत्रमा प्रकाशित गरेर पहिलो पटक दलित समुदायको थरलाई व्यवस्थित रूपमा सूचीकरण गरियो राष्ट्रिय दलित आयोगले जनाएको छ। तीन वर्षदेखि मन्त्रालयमै रहेको सूचीलाई आयोगले 6 पटकसम्म तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको थियो। सरकारले मन्त्रालयका जिम्मेवारी र